0: क्षेत्रमा पानी पर्नासाथ पहिरो जान्छ, जसले गर्दा स्थानीय बासिन्दाको सम्पर्क चैनपुर सँग टुट्ने गर्दछ। वर्खाका बेला अति आवश्यक कामका लागि स्थानीय खादबारी जान्छन्। गत वैशाख अन्तिम साताको वर्षाले मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका 5 स्थित बोखिम क्षेत्रमा बढ़ी असर गर्यो। त्यहाँ अवरूद्ध सड़क अहिले एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुर सदरमुकाम हुँदै दक्षिण क्षेत्र दलगाउँ र भुल्के जाने सड़क पनि केही साता अघि पहिरोले अवरूद्ध पाएको थियो। पहिरो हटाएपछि अहिले सड़क सञ्चालनमा छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले पहिरो गएर सड़क अवरूद्ध भएमा तत्काल खुलाउने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। एक साता अघिको बाढ़ी पहिरोले पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत 5 थरको याङ ओरक गाउँपालिका क्षेत्रको सड़क पनि अवरूद्ध रहेको छ। याङ ओरक गाउँपालिकाको ओयाम दोभान र रिजाल भीरमा बाढ़ी पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले 5 थर र ताप्रेजुङलाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ। त्यस्तै विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुगलिन खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अघि बढ़ाएको छ। हालसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारिज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएण्डएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको लाइसेन्स सहित विवादित सम्पत्ति बिक्री लिलाम प्रकरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ। सरकारी स्वामित्वमा पुगेर सम्पत्ति व्यवस्थापनको प्रक्रिया शुरू भएको कम्पनी एनसेल, स्मार्ट सेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको मिलेमत्वमा लिलाम भएको विषयमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढ़ाएको हो। उजुरी दर्ता भएसँगै तत्कालीन संचार मन्त्री, नियामक निकायका प्रमुख र निजी क्षेत्रका उच्च अधिकारीहरूमाथि गम्भीर छानबिन अघि बढ़ाइएको अख्तियार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनसेल र स्मार्ट सेलको आपसी सेटिङमा सरकारी सम्पत्तिलाई निजी स्वार्थका लागि प्रयोग गरी राष्ट्रलाई अरबौं नोक्सानी पुर्याएको भन्दै अख्तियारमा उजुरी दर्ता भएसँगै प्रकरणमा संलग्न सबै छानबिनको दायरामा तानिने भएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन समितिको अध्ययन प्रतिवेदन पर्खदा गृह प्रशासन डेढ़ महिनादेखि नेतृत्वविहीन छ। सम्पत्ति शुद्धिकरणको कसुरमा चैत 19 गते पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग विभिन्न कम्पनीको शेयर साझेदारी सम्पत्ति स्रोतमाथि आशंका देखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरुङलाई राजीनामा गर्न लगाउनु भएको थियो। उहाँले वैशाख 9 गते राजीनामा दिए पनि अहिलेसम्म गृहमन्त्री नियुक्त भने गरिएको छैन। छानबिन समितिबाट क्लिन चिट पाए पनि गुरुङलाई नै गृहमन्त्रीमा ल्याउने प्रधानमन्त्री शाहको इच्छा रहेको निकट स्रोतहरूले बताएका छन्।
2: मध्य प्रदेश सभाको मंगलबार बस्ने भनिएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक शुरू हुनासाथ विपक्षी दलका प्रदेश सभा सदस्यहरूले सरकारले प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगको सदस्यमा गरेको नियुक्ति प्रक्रिया विधि सम्मत नरहेको भन्दै बैठकमा अवरोध गरेका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट निर्माणको तयारीमा जुटेको बेला प्रदेश सरकारबाट कार्यान्वयन हुन कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सरकारको कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
2: तेस्रो मुलुकबाट आउने मालसामान ढुवानीका लागि भरपर्दो र कम लागतको विकल्पका रूपमा रहेको महोत्तरीको जलेश्वर स्थित भिठामोड मलिवाडमा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले बजेट दिएपछि यस क्षेत्रका जनतामा निराशा देखिएको छ।
1: सुकुम्बासी सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सरकारले 24 सुकुम्बासी समिति गठन गरेको छ। यसअघि यस्तै प्रकृतिका सुकुम्बासी आयोग, भूमि आयोग तथा भूमि समितिको नाममा 23 आयोग तथा समिति गठन गरिएको छ, तर समस्या समाधान हुन सकेको छैन।
2: चक्रपथ विस्तार अन्तर्गत करिब 16 किलोमिटर सड़क 8 वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। 2069 सालमा पहिलो खण्ड कोटेश्वर कलंकीको विस्तार थालिएको थियो। 2075 सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन।
1: सन् 2026 को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 को मेको तुलनामा 19% बढ़ियो भने कोरोना महामारी अघि सन् 2019 को मेको तुलनामा 31% बढ़ी हो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। सरकारको 100 बुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने 10 योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
1: सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रे पलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा त्यस सम्बन्धी नेपाल सरकारको कानूनी व्यवस्था कडाईका साथ लागू गर्न उक्त निर्देशन दिएको हो।
2: अब शेयर बजार सोमबार 26.72 अंकले घटेको नेप्से परिसूचक मंगलबार भने 22.21 अंक बढेर बन्द भएको छ। मंगलबार बजार 0.80% बढेको हो।

0: 1000 डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बावजूद इजरायलले लेबनानमा हवाई हमला जारी राखेको छ। इजरायलको ड्रोन आक्रमणमा दक्षिण लेबनानमा मंगलबार 8 जनाको मृत्यु भएको छ। एकै परिवारका 3 जना बाबु, छोरा र छोरी यस आक्रमणमा मारिएका छन्। इजरायलले सोमबार नै बेरूतका दक्षिण क्षेत्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्नुसँग टेलिफोन मार्फत कुराकानी गर्दै आक्रमण रोक्न चेतावनी दिएका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा बेरूतमाथि कुनै आक्रमण नहुने बताएका थिए।
5: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला फुटबल टोली आज बुधबार 2 पल्टको डिफेण्डिङ च्याम्पियन बंगलादेश विरूद्ध मैदानमा उत्रदा केवल साफ महिला च्याम्पियनशीप 2026 फाइनल यात्राका लागि मात्र प्रतिस्पर्धा गर्नेछैन, विगतका 2 फाइनलको पीड़ा बिर्साउने अवसरको खोजीमा पनि हुनेछ। यता राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा देशकै प्रतिष्ठित विद्यालय स्तरीय खेल महोत्सव 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिता आजदेखि राजधानीमा शुरू हुँदैछ।
4: अब विचार तथा विश्लेषण। दिगो विकासमा भू उपयोग शीर्षकमा गोपीनाथ मैलालीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। पालिका अहिले आगामी वर्षको वार्षिक विकास कार्यक्रम तर्जुमामा व्यस्त छन्। सबै पालिकाले भू उपयोगलाई केन्द्रमा राखेर दिगो विकासको अभिष्ट पूरा गर्ने सुदूर भविष्यको दृष्टिकोण राख्न भूल्न हुँदैन। स्थानीय सरकारका नाताले यो उसको दायित्व हो। भू उपयोगलाई संघीय सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन। संविधानले पनि तहगत सरकारलाई विकास व्यवस्थापनको जिम्मेवारी दिएको छ। न भू उपयोगको विषयलाई खण्डीकृत गर्दै रूपमै हेर्नुपर्ने हुन्छ। यो विकास व्यवस्थापनको अन्तर सम्बन्धित विषय हो। एकीकृत रणनीति तर कार्यान्वयन भूमिका क्षेत्रगत र तहगत रूपमा गरेर नै भूमि स्रोतको प्रभावकारी र विवेकशील उपयोग गर्न सकिन्छ।
5: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846070480। पुनश शनिबार सेवा बन्द रहनेछ।

द मौली डायरीमा म मन्दिरा सिंहको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। दुग्ध उत्पादक किसानलाई आबु खैरेनीको 21 लाख अनुदान। कण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै। रोग र किराको प्रकोपले काठे खोलाका सुन्तला किसान चिन्तित। र इजरायलले लेबनानमा गरेको सैन्य हमलालाई लिएर नेतन्याहुमाथि खनिए ट्रम्प।

अब समाचार विस्तारमा। तनहुँको आबु खैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको 8 महिनामा दुग्ध उत्पादक किसानलाई 21 लाख रुपियाँ भन्दा बढी अनुदान वितरण गरेको छ। दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता भन्ने नाराका साथ गाउँपालिकाले उत्पादनका आधारमा प्रति लिटर 6 रुपियाँका दरले किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो। चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक अवधिमा गाउँपालिकाभित्रका किसानले कुल 3,59,190 लिटर दुध उत्पादन गरेका थिए। सोही उत्पादनका आधारमा किसानलाई 21,55,142 रुपियाँ भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमले स्थानीय स्तरमा दुध उत्पादन बढाउन र किसानको आर्थिक अवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। सहकारी संस्थाहरूसँग समन्वय गरी सोझै वास्तविक किसानको हातमा अनुदान पुग्ने व्यवस्था मिलाइएकोले यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुन थालेको उहाँको भनाइ छ। गाउँपालिकाले सहकारी मार्फत दुध बिक्री गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदान दिन थालेपछि यस क्षेत्रका पशुपालक कृषकहरू निकै उत्साहित भएका छन्। यो कार्यक्रमले परम्परागत पशुपालनलाई व्यावसायिकतर्फ रूपान्तरण गर्न र दुग्ध व्यवसायमा युवाहरूको आकर्षण बढाउन सहयोग गरिएको उपाध्यक्ष दुर्गा अरियालले बताउनुभयो। अनुदानको कृषकको संख्यामा झण्डै दोब्बर वृद्धि भएको उहाँले बताउनुभयो। विश्व दुध दिवसको अवसरमा सोमबार गाउँपालिकाले अनुदान रकम किसानलाई उपलब्ध गराएको थियो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख डिलीराज भट्टले मङ्गलबार अपराह्न 4 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश सभाको बजेट अधिवेशन यही जेठ 11 गते सुरु भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। बागलुङका सुन्तला बगानमा विभिन्न रोग र किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। काठेखोला गाउँपालिका 6 मा किसानले लगाएको सुन्तलाको बोट सुक्ने, हाँगा सुकेर भाँचिने, पात गुटमुटिने, बोक्रा फुट्ने, ढुसी लाग्ने तथा फल झर्ने समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले किसान समस्यामा परेका छन्। काठेखोला गाउँपालिका 6 बिहुका किसान ओम कडेलले सुन्तलाका बोटमा जरा कुहिने र हाँगा सुकेर भाँचिने समस्या देखिएको बताउनुभयो। एउटै बोटको एउटा हाँगामा फल लागेको छ भने अर्को हाँगा सुकेको छ। उहाँले भन्नुभयो, सुकेको हाँगाकै कारण बिस्तारै पुरै बोट नै मर्ने अवस्था आएको छ। स्थानीय किसान ऋषिराम कडेलले सुन्तलाका बोटको टुप्पोमा ढुसी लाग्ने, पात गुटमुटिने र बोक्रा फुट्ने जस्ता समस्या देखिएकाले बिरुवा नै नष्ट हुँदै गएको बताउनुभयो। उहाँका अनुसार बोट सुक्ने समस्यासँगै अहिले सुन्तलामा पतेरा किराको प्रकोप समेत देखिएकाले फलमा ठूलो क्षति पुगिरहेको छ। पतेरा किराले फलमा असर पारेर उत्पादन घटाउने गरेको किसानहरूको भनाइ छ। गत वर्ष औंसा किराका कारण ठूलो मात्रामा फल झरेपछि यस वर्ष भने नियन्त्रणका लागि प्रोटिन वेट स्प्रे

प्रयोग गर्न थालिएको छ। गण्डकी प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले सुन्तलाका बोटलाई आवश्यक मात्रामा मल पानी तथा रोग नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गर्नुभयो। उहाँका अनुसार ढुसी रोग लागेपछि पात झर्ने र हाँगाहरू टुप्पाबाट सुक्दै जाने समस्या देखिन्छ। ढुसीका कारण फलमा आक्रमण हुँदा फल समय नपुग्दै झर्ने, फलको विकास नहुने र रोग लागेको भागमा कालो दाग बस्ने समस्या हुन्छ। अधिकारीले भन्नुभयो, ढुसी रोग देखिने बित्तिकै संक्रमित हाँगा काटेर नष्ट गर्नुपर्छ र ढुसी रोग देखिने बित्तिकै संक्रमित हाँगा काटेर नष्ट गर्नुपर्छ र ढुसी नियन्त्रणका लागि उपयुक्त औषधि प्रयोग गर्नुपर्छ। पतेरा किराले सुन्तलाको कलिलो फलबाट रस चुसेर क्षति पुर्याउनुका साथै पात हाँगा र फलमा आक्रमण गर्दा फल नपाक्दै झर्ने समस्या देखिने उहाँको भनाइ छ। उहाँले पतेरा नियन्त्रणका लागि बिहान बेलुका किराका बच्चा सङ्कलन गरी नष्ट गर्ने, खरानी छर्ने तथा आवश्यक परे कीटनाशक विषादी प्रयोग गर्न सकिने बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सचिन गहतराजले जिल्ला कृषि विकास कार्यालय बागलुङ प्रदेश कृषि प्रयोगशाला पोखरा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङ तथा काठेखोला गाउँपालिकाको कृषि शाखाको संयुक्त टोलीले सुन्तला बगानमा देखिएको समस्याको अध्ययन गरी किसानलाई प्राविधिक सुझाव दिएको जानकारी दिनुभयो। उहाँले बालीमा रोग तथा किराको समस्या देखिएमा न्यूनीकरण र रोकथामका लागि कार्यालयबाट किसानलाई आवश्यक कीटनाशक विषादी उपलब्ध गराउँदै आएको बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलले गरिरहेको सैन्य गतिविधि र आक्रमणको श्रृङ्खलालाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कडा आक्रोश व्यक्त गरेका छन्। स्रोतका अनुसार सोमबार भएको टेलिफोन वार्तामा ट्रम्पले अत्यन्तै आक्रामक र अमर्यादित शब्दहरू प्रयोग गर्दै नेतन्याहुलाई हप्काएका थिए। इरानसँग जारी शान्ति वार्ता बिग्रने खतरा बढेपछि ट्रम्प इजरायली प्रधानमन्त्रीमाथि खनिएका हुन्। कुराकानीका क्रममा ट्रम्पले नेतन्याहुलाई पागलको संज्ञा दिँदै उनीप्रति कृतज्ञताको आरोप समेत लगाएका छन्। भ्रष्टाचारको मुद्दामा आफूले सहयोग गरेकै कारण उनी जेल जानबाट जोगिएको दावी ट्रम्पले फोनमा गरेका थिए। अमेरिकी अधिकारीका अनुसार ट्रम्पले नेतन्याहुलाई भनेका थिए, तिमी पूर्ण रूपमा पागल भएका छौ। यदि म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। मैले तिम्रो रक्षा गरिरहेको छु, तर अहिले यो कदमका कारण सबैले तिमीलाई र इजरायललाई घृणा गर्न थालेका छन्। ट्रम्पले लेबनानको राजधानी बेरुतमा बमबारी गर्ने इजरायलको योजनामा तत्काल रोक लगाउन आदेश दिँदै त्यसो गरेमा इजरायल एक्लिने चेतावनी समेत दिएका छन्। ट्रम्पले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको स्वीकार गरे पनि पछिल्ला दिनमा नेतन्याहुले चालेका कदमहरू असन्तुलित र अत्याधिक आक्रमण भएको महसुस गरेका छन्। लेबनानमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएको र हिजबुल्लाहका एक कमान्डरलाई मार्नका लागि पुरै भवनहरू भत्काउने इजरायली शैलीप्रति ट्रम्पले कडा आपत्ति जनाएका छन्। अमेरिकी दबाबपछि इजरायलले हालका लागि बेरुतमा आक्रमण गर्ने आफ्नो योजना स्थगित गरेको एक इजरायली अधिकारीले पुष्टि गरेका छन्। यस टेलिफोन वार्तापछि प्रधानमन्त्री नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले आक्रमण नरोकेसम्म आफूहरूले बेरुतमा आक्रमण गर्न सक्ने र दक्षिणी लेबनानमा सैन्य अपरेसन जारी रहने बताएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। दुग्ध उत्पादक किसानलाई आबु खैरेनीको 21 लाख अनुदान। गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै। रोग र किराको प्रकोपले काठेखोलाका सुन्तला किसान चिन्तित। र इजरायलले लेबनानमा गरेको सैन्य हमलालाई लिएर नेतन्याहुमाथि खनिए ट्रम्प।

0: DFM 94.2 समुदाय को आवाज।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
10: डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608067।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: राज्यका डेमोक्रेटिक इन्स्टिट्युसनहरूलाई सबलाई समाप्त पारिदिने, अनि त्यति मात्रै होइन अब त जमिनको मामिलामा पनि यति कमजोर अभिव्यक्ति दिएर आवश्यक पर्दा भारतमा खुसी पार्न सकिन्छ भने खुसी पार्नलाई देशको जमिन सुम्पिन तयार हुने स्थितिको सरकार अनि यो यो राष्ट्रवादी सरकार हुन सक्छ। यो राष्ट्रघाती यसको अभिव्यक्ति यो राष्ट्रघाती चरित्रको हो भनेर अब हामी भन्न सक्छौँ, भन्न पर्छ कि पर्दैन? त्यस कारण म तर
1: प्रधानमन्त्रीले तपाईँको माग हो
0: थप देशलाई क्षति हुन नदेऊ, यो कुनै व्यक्ति पार्टीको विषय होइन, यो देशलाई क्षति हुन थप नदिनको लागि प्रधानमन्त्रीले आज भोलि नै तत्काल इमिडिएट बस्ने संसदको बैठकमा उहाँले अस्ति मैले मिस्टेकली दुर्भाग्यवश मेरो अज्ञानताका कारणले गर्दा मैले यो शब्द बोले, यसले यो यो हामीले कुनै पनि देशको जमिन मिचेका छैनौँ, अतिक्रमण गरेका छैनौँ, हाम्रा जमिनहरू लिन पियाजुरा कालापानी लगाएको भागमा भारतले आज पनि कब्जा जमाएर बसेको छ, त्यो जमिन फिर्ता लिन कुटनैतिक पहल गर्नुपर्छ, भारतले छिटो फिर्ता गर्नुपर्छ भन्ने ठाउँमा उहाँको अभिव्यक्ति बरु आउनुपर्छ, माफी माग्नुपर्छ उहाँले। त्यसो भयो भने के हुन्छ भने परिस्थिति एउटा अहिले कम्ती नै शान्त हुन्छ। अनावश्यक नेपाल त कस्तो भने नेपालीहरूको बिचमा कस्तो ठाउँमा पुगेछौँ हामी, कुन बिन्दुमा पुगेछौँ भने नेपालको जमिनका बारेमा पनि भारतले कब्जा गरेको छ वा नेपालले कब्जा गरेको छ नेपालको जमिन, यस्तो ठाउँको बहस हामी पुगेछौँ हजुर। हाम्रो हाम्रो न्यूनतम देशको स्वाधीनता स्वाभिमान बचाउने भूगोलको हाम्रो जमिन बचाउने सन्दर्भमा पनि नेपालले भारतको कब्जा गरेर बसिराखेको छ भन्ने प्रमाणित गर्नका लागि सारा शक्ति परिचालन भएको कुरा त यो त राम्रो होइन नि, यसले ठिक ठाउँमा हामीलाई पुर्याउन खोजेको छैन। त्यसैले सरकारले यस्तो कुराको अगुवाई पहल कदमी नलियोस्, यो गलत कुरा हुन्छ, यस्तो कुरा तत्काल उसले सच्याओस्, माफी मागोस्, रियलाइजेसन गरोस्, त्यसपछि यो कम्ती नै यो विषयले एउटा नयाँ ठाउँको एउटा चाहिँ परिस्थिति विकास गर्छ।
1: अब रवि लामिछानेजीको भारत भ्रमण पनि एकदमै राम्रो सौहार्दपूर्ण ढङ्गले अगाडि बढिरहेको जस्तो, उच्च स्तरीय भेटघाट पनि रहने विषय पनि आइरहेको छ, किनभने दुई देशबीचको सम्बन्धमा अलिकति चिसोपन, यो सम्बन्धलाई अर्थपूर्ण रूपमा अगाडि बढाउने, सुदृढ बनाउने भन्ने खालको त कुरा आयो, तर सीमाका विषयमा तेस्रो देशको संलग्नता वा उपस्थिति यो चाहिँ अमान्य हुन्छ, हामी चाहँदैनौँ, हामी स्वीकार्दैनौँ भनेको छ फेरि भारतले।
0: अब हामीले अहिलेसम्मका प्रसङ्ग र विषयहरूमा इङ्ल्यान्डको बेलायतको उपस्थितिको हामीले खोजी गरेका छैनौँ, नम्बर एक। नम्बर दुई, नेपाल र भारत बिचको सीमासँग सम्बन्धित समस्या हामी दुई देशको आपसी समझदारी र कूटनीतिक पहल र संवादबाटै हामी समाधान गर्न सक्छौँ, त्यसमा हामी सफल हुनुपर्छ, त्यो भारतको हितका लागि पनि नेपालको हितका लागि पनि। त्यस कारणले गर्दा
1: प्रधानमन्त्रीले त इङ्ल्यान्डलाई पनि हामीले के दशैं प्रमाणका विषयमा आग्रह गरेका छौँ भन्नुभयो नि त, होइन, अस्ति रोस्टममा
0: हामीले यही ठाउँबाट यो समस्या समाधान गर्नुपर्छ। तर भारतले अब विशेष गरी लिपुले कालापानी लिम्पियाधुराको खण्डमा जुन ढङ्गले कब्जा जमाएको छ, भारतले आफ्नो दावी गरिरहेको छ, त्यो दावी भारतको पुग्दैन। ऐतिहासिक प्रमाण र तथ्यहरूले पनि सुगोली सन्धि त्यसका सारा डकुमेन्टहरू र हाम्रा त्योभन्दा अगाडिका सबै यसका चाहिँ समग्र ऐतिहासिक तथ्यहरू सबै हेर्ने हो भने त्यो जमिन भारतले मेरो हो भनेर भन्ने दावीमा काहीँ सत्ता रहँदैन, त्यो नेपालको शतप्रतिशत दावी हो। कतिपय अवस्थामा अहिले प्रमाण खोजी गर्न पर्यो भने प्रमाण र तथ्यहरू कहाँ छन् भन्ने क्रममा हामीले त्यस्तो अन्तर्राष्ट्रिय कुनै क्षेत्रमा गएर खोजी गर्नपर्ने स्थिति भयो भने त्यो फरक बाटो हो, त्यो गर्नपर्ने हुनसक्छ, त्यो हुनसक्छ। भारतको दावी बढी भइरहने स्थिति बनिरह्यो भने त्यो अवस्था हुनसक्छ। तर यो समस्या समाधान, फेरि पनि म भन्न चाहन्छु, नेपाल र भारत बिचको समस्या हो, हामी दुई देशले यसलाई समाधान गर्नुपर्छ। र यो समस्या नेपालले सृजना गरेको समस्या होइन, भारतले सृजना गरेको समस्या हो। यो भारतले आफूलाई जिम्मेवार बोधका साथ नेपालको जमिन मैले लिनु हुँदैन, अतिक्रमण गर्नु हुँदैन भावबाटै ऊ आउनुपर्छ, यसमा ऊ समझदारीमा आउनुपर्छ र नेपालको जमिन उसले फिर्ता गर्नुपर्छ।
1: अब आज कूटनीतिक हिसाबले हामी कुन अवस्थामा छौँ, नेपाल भारतको सम्बन्ध राम्रै छ महेशजी बर्तोलाजी?
0: हामीले राम्रो नभएको अवस्थामा राम्रो बनाउनु पर्छ, कतिपय मिसअन्डरस्ट्यान्डिङहरू हुनसक्छ, तथापि पनि नेपाल र भारतको बिचको असाध्य सुमधुर सम्बन्ध रहिआएको छ, यसलाई जीवन्त बनाउनुपर्छ, किनभने हामी एउटा छिमेकी देश हो। त्यस कारणले गर्दा हामी दुवै देशको एक अर्काका सकारात्मक वा नकारात्मक प्रभाव दुवै देशले त्यसबाट प्रभावित हुने स्थिति हुन्छ। त्यस कारणले राष्ट्रिय हितको मामिलामा होस्, अरू सबै चाहिँ व्यापार विस्तारको हिसाबले होस्, लगानीको सन्दर्भबाट होस्, दुई देश बिचको हाम्रो आत्मीय सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ, कूटनैतिक सम्बन्धलाई एउटा चाहिँ प्रगाढ बनाउनुपर्छ, सुमधुर बनाउनुपर्छ, उच्च स्तर बनाउनुपर्छ। कहीँ कतै कमी कमजोरीहरू भएका छन्, विगतमा हामीले धेरै दुई देश बिचका हाम्रा चाहिँ असमझदारीहरूलाई, सीमासँग सम्बन्धित विषयहरूलाई निष्कर्ष पुर्याउनका लागि हामीले धेरै संयन्त्रहरू पनि बनाएका छौँ। ती संयन्त्रहरूले कयौँ कामहरू पनि गरेका छन्, गरेका कामहरूको हामीले दुई देशले आपसमा त्यसका चाहिँ प्रतिवेदनहरू बुझ्ने कुरामा भारत पक्ष अझ जिम्मेवार बन्न पर्ने अवस्थाहरू छन्। भारतले अझ धेरै कामहरू गर्न पर्ने अवस्था छ, तर नेपालको तर्फबाट भन्ने हो भने हामीले काहीँ कतै पनि हामीले हाम्रो चाहिँ कूटनैतिक सम्बन्धलाई कमजोर बनाउने, छिमेकीसँगको सम्बन्धलाई चाहिँ कमजोर बनाउने गरेका हाम्रा व्यवहारहरू छैनन्। हामीले कति व्यवस्था थिचो मिचोको महसुस भारत मार्फत नगरेका होइन गरेका छौँ। नेपाल उसले नेपाललाई एउटा भाइ राष्ट्रको रूपमा थामिने, नेपालको भारत दाई राष्ट्र हो भन्ने जस्तो उसले थामिने जे प्रवृत्तिहरू इतिहासमा विभिन्न चाहिँ एउटा चक्रमा हामीले देखेका छौँ, त्यस्तो चिजहरू चाहिँ भारतले सुधार्नुपर्छ। हामी एउटा सार्वभौम समानता भएको देश हो, त्यही रूपबाट हामीलाई बुझ्नुपर्छ र दुवैले व्यवहार गरिनुपर्छ। यही तहबाटै अगाडि बढ्दा हाम्रो छिमेकीसँगको सम्बन्ध, हाम्रो एउटा कूटनैतिक एउटा चाहिँ मर्यादा वा सम्बन्ध एउटा चाहिँ जीवन्त रहन सक्छ, उच्च रहन सक्छ भन्ने हाम्रो एउटा बुझाइ हो।
1: हस् महेशजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धेरै धन्यवाद।
1: नेकपा एमालेका नेता महेश बर्तौला, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
1: यतिखेर हाम्रो बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानुन समिति सभापति समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्ते, धेरै धेरै धन्यवाद।
1: होइन, रुस्तममा उभिएर अभिव्यक्ति दिनुभयो, अहिले यसको चौतर्फी रूपमा आलोचना भइरहेको छ, तर स्वतन्त्र पार्टीका कैयन सांसदहरू नेपाललाई सीमा अतिक्रमणको संज्ञा दिनका निम्ति यसलाई पुष्टि किन
6: यो अब को कसले के गर्दै हुनुहुन्छ भन्ने भन्दा पनि म चाहिँ के भन्न चाहन्छु भन्दा, रोस्टममा उभिएर उहाँले के बोल्नुभयो भन्दा पनि उहाँको आशय चाहिँ सीमा विवाद छ भन्ने देखियो र त्यसलाई सेटल गर्नुपर्छ है, त्यो चाहिँ दुई पक्षको टेबल टकबाट, डिप्लोमेसी टकबाट, डिप्लोमेटिक हिसाबले नै सेटल गर्नुपर्छ र परेको खण्डमा यो त विवाद, यो सीमा विवाद त यथार्थ हो नि त, यो आजको दिनमा मात्र होइन हिजो पहिल्यैदेखिको कुरा छ र परेको खण्डमा हामीले ब्रिटिस गभर्मेन्टसित भए पनि हामी त्यहाँसम्म पनि पुग्नुपर्छ भन्ने आशय हो. र परराष्ट्र मन्त्रालयको तपाईँले एउटा नोट हेर्नुभयो भने सीमा विवाद अहिलेको विषय होइन, पटक पटक भनौँ न अघिल्ला सरकारहरूले पनि, म चाहिँ त्यसपछि अलि बढी यो के भइरहेछ भनेर स्टडी गर्दाखेरि जस्तो अघिल्ला सरकारहरूले पनि डिप्लोमेटिक नोटहरू यो सीमा विवादमा पठाइराखेको होइन, अनि त्यसमा भारतले भनौँ न रिसेन्ट 2025 अगस्त 20 पठाएको कूटनीतिक नोट र मे 5 हाम्रो यो राष्ट्रपाको सरकार आएपछि पठाएको कूटनीतिक नोटमा अक्षरश के पनि फरक छैन के, सेम कुरा भारतले भनिराखेको छ. भनेपछि कति विषयहरू यथार्थ हो, त्यो यथार्थ विषयलाई अब हामीले कसरी सेटल गर्ने भन्ने चाहिँ आजको आवश्यकता हो. र यही विषयमा म चाहिँ त्योभन्दा पनि धेरै चाहिँ अब सभापतिजीको भारत भ्रमणलाई पनि जोडेर र उहाँलाई जुन हिसाबले एउटा स्वागत गरिरहेको स्थिति छ र अहिलेसम्म कहिले पनि उठ्न नचाहेको विषय, र हिजो म भारतीय एकजना नेताको क्लिप हेरिराखेको थिएँ, उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि सीमा विवाद छन्, अब हामीले डिप्लोमेटिक हिसाबले टेबल टक गरेर यो विवादलाई टुङ्गाउनु पर्छ भनेर भनिरहनु भएको
1: छ. अब एउटा कुरा के छ भने नि, जस्तो अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजी यतिखेर भारत भ्रमणमा हुनुहुन्छ होइन, 5 दिने भ्रमणमा हुनुहुन्छ, तर अब सीमाको मुद्दा उठिसके पछाडि जब प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा बसेर यसमा केही तद्दशी तथ्य प्रमाणका हिसाबले बेलायतसँग पनि कन्सर्न गर्न सक्नुपर्छ वा गर्नुपर्ने हुन सक्छ, हामीले त्यहाँ पनि जुन किसिमले हामीले त्यो त्यो त्यो विषयमा पनि अगाडि बढाएका छौँ कारवाही प्रक्रिया भन्दै गर्दाखेरि, भारतकाले चाहिँ नेपालको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता हामी स्वीकार्दैनौँ भनिदिनु भएछ क्या, यो त बल्झियो नि त झन् यो मुद्दा होइन.
6: होइन यो यस्तो छ, अब यसलाई हामीले कति बल्झियो या कति अल्झियो भन्ने विषयमा जानुभन्दा पनि यसलाई टुङ्गोमा लाउने कि नलाउने भन्ने छ. र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नीति चाहिँ म अहिले के देख्छु, र सभापतिले पछिल्लो समय भारत भ्रमणमा रहँदै गर्दा त्यहाँका केही शीर्ष नेताहरूसित भेट्दै गर्दाखेरि सीमाको विषयलाई चाहिँ अब टुङ्गाएर हामी सीमाको विषय मात्र होइन अब चाहिँ विकास साझेदार पनि हुनुपर्छ भनेर जुन हिसाबले राख्नु भएको छ, त्यसमा एउटा के देखिन्छ भन्दाखेरि सीमाका विवाद छन् यो यसलाई हामी के एउटा स्वीकारौँ भने सीमाको बिचमा विवाद छ,
1: गरेको छैन, नेपाल अधिकारमणकारी देश होइन भन्ने कुरा चाहिँ बुझ्नु पर्छ.
6: त्यसमा मैले त्यही नै भने, जस्तो सीमाको विवाद छ, सीमाको विवादलाई हामीले राष्ट्रिय मिडियामा मात्र उचाल्ने कि डिप्लोमेटिक तवर कूटनीतिक तवरबाट टेबल टकमा बसेर यसलाई सेटल गर्ने, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रायोरिटी मैले के देखिरहेको छु भन्दाखेरि विवाद छ भनेर बोल्ने मात्र होइन, यो विवाद छ भने यो विवादलाई सेटल गराउन त भनेर सभापतिजीले जसरी एउटा एजेन्डा राखिरहनु भएको छ, त्यो लगायत अन्य विकासका कुराहरू, विकास साझेदारमा हामी कसरी अगाडि बढ्न सक्छौँ, दुईवटा छिमेकी देश हो, दुईवटा छिमेकी देशले अब भारत आफै पनि यति धेरै ग्लोबल पावरमा आइसकेको छ, त्यस्तै गरेर चाइना आफै नै अगाडि बढिराखेको छ, यो दुईवटा ठुल्ठुला छिमेकीको बिचमा नेपालले चाहिँ कसरी एउटा पुल भएर काम गर्न सक्छ, कसरी एउटा ब्रिज भएर काम गर्न सक्छ, र नेपाल आफै सक्षम भएर कसरी फ्लरिस गर्न सक्छ भन्ने पनि अबको एजेन्डा हो. र यसको एउटा महत्त्वपूर्ण पाटो चाहिँ विवाद छन् भने यसलाई डिप्लोमेटिक कूटनीतिक तवरबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो. हामी सदियौँदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि, र कयौँ पटक भारतसँगको अगाडिका सरकारहरूले गरेको कूटनीतिक प्रयासमा उहाँहरूले शीर्ष नेताहरूसित भेटघाटै नदिइराखेको अवस्था होइन, यो अवस्थामा थोरै पर्सेप्सन चाहिँ चेन्ज भएको जस्तो देखिन्छ भारतको. त्यो पर्सेप्सन किन भन्दा, हिजो जसरी रवि लामिछाने सभापतिजीलाई चाहिँ एउटा स्वागत गर्यो, शीर्ष नेताहरूसितको
1: भेटघाट,
6: र यसले काहीँ न काहीँ पोजिटिभ एउटा शक्तिशाली सरकार बन्दै गर्दाखेरि हरेक देशले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक भएको छ र कयौँ समस्याहरू अब टुङ्गेर जान्छन् कि भन्नेमा म आशावादी पनि भएको छु र विशेष कुरा त अब सभापति फर्केपछि अझ बढी यसमा हामीले खुलेर बोल्न सक्ने र आफ्नो के विषय भएको थियो त्यहाँ ठ्याक्कै त्यसका विषयमा अझ प्रखर रूपमा राख्न सक्ने अवस्था चाहिँ अझ त्यतिखेर बन्छ।
1: होइन भास्कराजी, अब तपाईँ सत्ताधारी दलको एउटा सांसद हुनुहुन्छ, होइन समितिको सभापति हुनुहुन्छ, तपाईँलाई थाहा छ जुन बालेन्द्र शाह बालेन यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अस्ति संसदमा जुन ढङ्गले उपस्थित हुनुभयो, सभामुख पनि एकपटक अलमलमा पर्या जस्तो, यो एकदम चकमा दिएको जस्तो, त्यसपछि उहाँले चाहिँ हात उठाउनु भयो, रोस्टममा जानुभयो, रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सरेक हुनुभयो, होइन केही अन्य कुराहरू पनि उहाँले बोल्नु भएको छ, म अहिले यी धेरै विषयहरूलाई चाहिँ कोट्याउन चाहिँ, तर जुन किसिमको यो अभिव्यक्ति पछि आज बजेटबारे छलफल हुनुपर्ने हो सदनमा, होइन हाम्रो बजेट कस्तो बन्ने, बजेटको आकार चाहिँ बढेको छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिने, होइन जनताका समस्याहरू चाहिँ के हुन्, नागरिक मैत्री बजेट भयो कि भएन, एउटा निम्न वर्गले चाहिँ यो बजेटलाई स्वागत गर्यो कि गरेन, यी यावत कुरामा चाहिँ छलफल हुनुपर्ने विषय थियो आज। तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि आज विपक्षीहरू भन्दैछन् राजीनामा मात्र दिएर हुँदैन, राष्ट्रघाती अभिव्यक्तिको कारणले गर्दाखेरि कारवाही गर्नुपर्छ भन्ने ढङ्गले उहाँहरू उफ्रिरहनु भएको छ सदनमा। सदन त अब त यो के भयो, भाड मैलो भयो नि त सदनमा।
6: होइन यसो छ, यो भाड भैलो हुँदैन, यसलाई मिलाएर सङ्घलाएर जानुपर्छ। जस्तो सदन सुरु भएको
1: आज होइन, त्यहाँ त खतरा खतरा एक्सनहरू भइरहेछ नि त संसदमा, हामी त तपाईँ त प्रत्यक्षदर्शी हुनुहुन्छ, हामी त यहाँ भिडियोबाट नि हेरिरहेको छौँ नि त।
6: हजुर, यो इन्ट्रेस्टिङ छ, जस्तो सुरुदेखि नै होइन सदन जुन हिसाबले चल्नुपर्ने थियो त्यो हिसाबले चलिरहेको छैन। हिजोको दिनमा म एकै मिनट पछि प्रधानमन्त्रीको के अरे प्रश्नोत्तरमा आएँ, त्योभन्दा पहिला त प्रधानमन्त्रीजीले के पनि भन्नुभएको थिएन होइन, सो वा सदनमा पनि नगएको होइन, गइरहनु भएको थियो। त्यतिखेर विपक्षीले एउटै मात्र मुद्दा बनायो जुन बनाउनु पर्ने नै थिएन, बालेन्सा कतिखेर आउने, प्रधानमन्त्री कहिले आउने, कहिले आउने, कहिले आउने भन्नुभयो होइन। सो प्रधानमन्त्री आउनुभयो र आउँदाखेरि चाहिँ यो पार्लियामेन्ट्री प्र्याक्टिसमा संसारैभरि कस्तो हुन्छ भन्दाखेरि एउटा चाहिँ हाम्रो नियमावलीले गाइड गर्ने विषय भयो, नियमावलीमा प्रश्नोत्तर राखेको छ, त्यसमा टाइम लिएर टाइम बाउन्ड राखेर प्रश्नोत्तर गर्ने र कहिलेकाहीँ प्रधानमन्त्री अकस्मात के अरे पार्लियामेन्टमा उपस्थित भएर सभामुखसित म बोल्न चाहन्छु भनेर समय माग्दा या समसामयिक विषयमा म आफ्नो धारणा राख्न चाहन्छु भन्दाखेरि यसलाई त अझ मोर डेमोक्रेटिक प्र्याक्टिसकै रूपमा लिनु पर्यो र विपक्षीले एउटा उठाउँदै आएको एजेन्डा चाहिँ प्रधानमन्त्रीज्यू धारा 76 अन्तर्गत यो सदनप्रति यो संसदप्रति जवाफदेही हुनु भएन भन्ने विषय पनि एकदमै उठाइरहनु भएको थियो होइन। त्यो विषयमा त उहाँले आएर म आफै आएर म बोल्छु ल मलाई प्रश्न गर्नुहोस् म जवाफ दिन्छु भन्ने हिसाबले उपस्थित हुनुभयो, त्यसले गर्दाखेरि चाहिँ उहाँको लोकतन्त्रप्रतिको प्रतिबद्धता धारा 76 जुन संविधानको धारा 76 विपक्षीले उठाइरहनु भएको थियो महिनौदेखि, त्यही कारणले पनि सदन हाम्रो कति अवरुद्ध भएको थियो तपाईँले हेरिराख्नु भएको थियो होइन। सो त्यो त्यसको हिसाबले चाहिँ त्यसलाई एउटा पोजिटिभ उसमा लियौँ, बाँकी प्रश्नोत्तर कार्यक्रममा के भयो त्यस पछाडि अब विपक्षीले कसरी प्रस्तुत गरिराख्नु भएको छ त्यो पनि सबैलाई जब जाहेर छ। मैले कति मात्र भन्छु भन्दाखेरि समस्या छन्, समस्या नभएको होइन, समस्या छन्, समस्यालाई कतिसम्म चाहिँ मिडियामा या त सामाजिक सञ्जालमा उछाल्ने कि अब यसलाई डिप्लोमेटिक तवरबाट सेटल गरेर जाने भन्दाखेरि म चाहिँ यसलाई अब अझै धेरै हामी मिडिया र सामाजिक सञ्जालमा मात्र यो विषय उठान गर्नुभन्दा यो विषय कूटनीतिक पहलबाटै बैठान हुने विषय हो, विषय उठान गर्नु मात्र ठुलो कुरा होइन, यो विषयलाई राष्ट्र स्वतन्त्र पार्टीको अब ठुलो जिम्मेवारी छ र प्रधानमन्त्री सरकार सबैको ठुलो जिम्मेवारी के छ भन्दाखेरि आज विषय उठान भयो यसको बिचमा विवाद भएको छ, यो विषयलाई कसरी बैठान गरेर यसको निष्कर्षमा पुग्नुहुन्छ त्यो चाहिँ महत्त्वपूर्ण हो र निष्कर्षमा पुग्नुभन्दा पहिले म धेरै तर्कबाजी या त यस्तो भएको थियो उस्तो भएको थियो भनेर म त्यतातिर कतै गइनँ। विषय छ, समस्या छ, अब समस्याको समाधान हुनु पर्यो र त्यसका लागि सर्टेन टाइम डिमान्ड गर्छ, त्यो टाइमसम्म चाहिँ हामीले कसरी समस्या समाधान गर्छौँ त्यतातिर उन्मुख हुनु पर्यो र एउटा भनिन्छ नि कूटनीतिक रूपले चाहिँ सभापतिको भ्रमण अहिले एउटा जुन स्वागत योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ र पछिल्लो समयमा कयौँ नेताहरूलाई भेटै नदिने नेताहरूले पनि जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वास पात्र मानिनुहुन्छ उहाँले कसैलाई पनि भेट्नु भएको थिएन नि त हाम्रा पुराना दलका शीर्ष नेताहरू कसैलाई पनि भेट्नु भएको थिएन
1: सभापति नेताहरू त अब भेटघाटका लागि वातावरण बनाउनका निम्ति भेट्नका निम्ति उही चाहिँ होइन घाँसबास उतै बसेको पनि हामीले पाएका थियौँ लामो समयसम्म बस्दा पनि भेट्न पाएका स्थितिहरू पाएका थियौँ होइन त्यसमा चाहिँ सुधार हुँदै गएको छ यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको एउटा आफ्नो अडान लिएको छ राष्ट्रियताको विषयमा त्यसमा चाहिँ दुईमत रहेन तर सीमाको विषयलाई कतै यो डाइभर्ट गराएर एउटा मुद्दालाई डाइभर्ट गराएर लिपुले कालापानी लिम्पियाद्वारा नाबिगुन्जी कुटीको मुद्दालाई चाहिँ ओझेलमा पार्ने प्रयत्न त कतैबाट हुँदै छैन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई चाहिँ बचाउ गर्ने गरी जसरी उत्रिनु भएको छ यो कुराले कतै हामी अतिक्रमणकारीको संज्ञामा त जाँदैनौँ भन्ने खालका चाहिँ चिन्ताहरू प्रकट भएका छन् क्या भास्कर दाजु
6: त्यसमा चाहिँ म के भन्छु भन्दा यो त तपाईँको यो यो रेडियो कार्यक्रम यति धेरै नागरिकले सुन्नुहुन्छ हरेक नागरिकलाई म के आग्रह गर्न चाहन्छु भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि तपाईँहरूले त्यो किसिमको संशय राख्दै नराखिदिनुहोस् एक र अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले सीमा विवादका बारेमा पनि हाम्रो वाचापत्र सय दिने कार्यसूची लगायत नीति तथा कार्यक्रम सबैमा यो विषयलाई उठाएर आएको छ भने पछाडि हामीले एउटा लय पक्रिन खोजेका छौँ एउटा चुनावी एजेन्डा बनाएर हामी खतरा राष्ट्रवादी हो भनेर हिजोको दिनमा राष्ट्रिय घाती काम गर्ने नेताहरू पनि हुनुहुन्छ त्यसको पनि रेकर्ड त छ त्यसको पनि सबै विषयको इन्स्टिट्युसनल मेमोरी त यो सरकारसित त छ नि तर हामी के चाहँदैनौँ भन्दाखेरि बाहिर देखिनलाई चाहिँ खत्रै राष्ट्रियवादी बन्ने तर भित्र काम नगर्ने भन्दा पनि बाहिर अलिअलि विवाद आउलान् तर भित्र हामी यसलाई टुङ्गोमा लाउनेमा पुगेका छौँ र टुङ्गोमा लाउने सीमा विवाद टुङ्गिने कसरी त भन्दाखेरि भएका छिमेकीलाई पनि भड्काएर टेबल टकको वातावरणै नबनाएर भन्दा त्यो दुई पक्ष बसेर यसको बारेमा छलफल गर्नलाई टेबलमा त बस्न पर्यो र पछिल्लो समय तपाईँले हेर्नुभयो भने ल भनौँ न के अरे प्रबुद्ध व्यक्तिहरूको इपिजी ग्रुप बनिएको थियो त्यो ग्रुपले बनाएको प्रतिवेदनहरू थियो प्रतिवेदनहरू किन सार्वजनिक भएन होइन भनेको कति ठाउँमा भेटवार्ता गर्दाखेरि कोसित भेटिरहनु भएको छ प्रधानमन्त्रीले भन्ने थाहा पनि हुँदैन थियो कि अहिले त एटलिस्ट परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयको प्रेजेन्समा त्यहाँनिर कूटनीतिक एउटा पोलिसी बनाएर यसरी भेट्नुपर्छ भनेर त्यो सामूहिक भेटघाटहरू भइरहेछ जुन कुरा परराष्ट्र मन्त्रालयलाई थाहा हुन्छ नत्र त को नेताले के का लागि भेटिरहेछ उसले व्यक्तिका लागि भेटिरहेछ कि उसको व्यक्तिगत महत्त्वकांक्षाका लागि भेटिरहेछ कि राष्ट्रको महत्त्वकांक्षाका लागि भेटिरहेछ भन्दाखेरि हामीलाई थाहा पनि हुँदैन थियो के को लागि भेटिरहेको किनभने भेटघाटहरू कसैको बेडरुममा हुन्थ्यो कसैको होटलमा हुन्थ्यो होइन यो कुरालाई चिरेर एउटा कूटनीतिक हिसाबले नेपाललाई सोभरिन देश र यसको सार्वम देशको आधारमा नेपाल भनेर हामीले चिनाएर त्यो लेभलको एउटा डिप्लोमेटिक हिसाबले भनौँ न स्विच गर्दैछौँ त पहिला जे भइरहेको थियो त्योभन्दा फरक तरिकाले हामीले यसलाई अगाडि बढाइराखेका छौँ भने केही टाइम चाहिँ दिनुपर्छ बेनिफिट अफ डाउट दिनुपर्छ र त्यसपछि हामी पनि के कुरामा क्लियर छौँ भन्दाखेरि विवादहरू छन् भने यी विवादहरू समाधान हुनु पर्यो र हिजोको दिनमा यी कयौँ ठाउँमा जो अहिले विवादित ठाउँ भनेर आएका छन् यी कयौँ ठाउँमा राज्यको अनुपस्थितिका कारण जे जे भएको छ राज्यको अनुपस्थितिका कारण हो र राज्य त्यहाँ कसरी उपस्थित हुने भन्ने विषयमा बजेटमा पनि दार्चुलामा ट्र्याकै खोल्ने नेपालकै साइडबाटै ट्र्याक खोल्ने भन्ने विषय पनि समेटिएर आएको छ भन्दा हामी धेरै विषयमा जानकार छौँ धेरै विषयलाई उठाएर अब यसलाई कसरी सेटल गरेर जानुपर्छ भनेर एउटा पहल पनि गरिराखेका छौँ र त्यो काममा हामी लागिराखेका छौँ।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र देशैभरि सुनिरहनु भएको नागरिकलाई पनि केही समय राष्ट्रिय स्वतन्त्रमाथि विश्वास गरिदिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
1: थ्याङ्क यू भेरी मच। नमस्कार।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ।
2: नेपाल अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिप को हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो नेपाली रेडियो नेटवर्क
4: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिसोम फाइबरनेट
7: हाम्रो बेसमा राजनैतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ। जीवनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: हजुर, धन्यवाद, नमस्कार।
7: अब नेपाल भारतको सम्बन्धको कुरा गर्दाखेरि सीमाले पटक पटक घाउ बल्झिन्छ, होइन? कहिलेकाहीँ लिपुलेक दुख्छ, नाभि दुख्छ, गुन्जी, कुटी, लिम्पियाधुरा, कालापानी दुखिरा हुन्छ। अहिले त अब नेपालका प्रधानमन्त्रीज्यूले फेरि अर्को घाउ बल्झाइदिनु भयो। नेपालका हरेक सिमाना तिनै क्षेत्रबाट भारतले घेरेको छ, तर नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विषयलाई चाहिँ संसदको रोस्टमबाटै उठाइदिनु भयो। यसले अब हाम्रो अन्तर्राष्ट्रिय छविलाई चाहिँ कहाँसम्म पुर्यायो, वा चाहिँ यो पोजिटिभ सेन्सबाट बुझ्दाखेरि यो के भयो र यसले चाहिँ नकारात्मक असर कस्तो पार्न सक्छ?
8: पोजिटिभ सेन्सबाट बुझ्दाखेरिमा उहाँको जुन परराष्ट्र मन्त्रालयले भनेकै कुरोलाई हामीले मान्यौँ। वास्तवमा यथार्थ पनि त्यही हो कि चाहिने के भनेदेखि 10 गजाको दुवैतिर स्थानीय नागरिकले अलिकति खेतीपाती बढाएर अतिक्रमण गरेर बसेका छन्, त्यो दुवैतिरकाले छन्। तर त्यो सेन्समा, त्यो अर्थमा उहाँले भन्नुभएको भन्ने चाहिँ संसदमा पुगेको कुराको हामीले रेकर्ड सुन्दाखेरिमा अथवा हेर्दाखेरिमा पनि त्यो दिन हेर्नेहरूले प्रत्यक्ष सुनेका छन्, देखेका छन्, त्यस्तो देखिँदैन। त्यस कारणले मेरो भनाइ चाहिँ के हो भनेदेखि त्यो सत्य नै भए तापनि, सत्य नै भए पनि अप्रिय बोल्नुहुन्न त्यो प्रधानमन्त्रीको चाहिँ नि स्तरमा पुगेको मान्छेले। यस्तो संवेदनशील विषयमा भू राजनीतिक शक्ति चाहिँ नि सँगको सम्बन्धमा असर पर्न सक्ने सक्ने के अरे कुरामा त्यसरी चाहिँ हल्का रूपले चाहिँ त्यसरी त्यो बोल्नै नपर्ने, किनभनेदेखि चाहिँ हाम्रो सीमा समस्या भने त त्यो बोर्डरको दुईतिर भएको नागरिक स्तरबाट खेती किसानी गरेका इन्क्रोचमेन्टको कुरा होइन, राज्यले गरेको इन्क्रोचमेन्टको कुरा गर्दैछौँ हामी। राज्यले गरेका इन्क्रोचमेन्टमा पनि 97-98% चल्टिसकेको छ। त्यो खालि टुङ्गो लाग्न के अरे निर्णयमा पनि संयुक्त टोलले गरेर त्यो एउटा बुकमा चाहिँ आइसकेको कुरो छ, त्यो लिपिबद्ध भइसकेको कुरो छ, हामीले उनीहरूले मन्जुर। अब सबभन्दा ठुलो लिपुले लिम्पियाधुरा र कालापानीको छेउको विवाद हो, त्यसपछि सुस्तामा नारायणले धार परिवर्तन गर्दाखेरि पनि हुने कुरा हो, यस्तै एक दुई ठाउँको कुरा बाँकी छ, धेरै ठाउँ बाँकी छैन। र यस्तो विषयमा जुन विषयको चाहिँ कुरा उठाएको छ त्यसमा मात्रै फोकस भएर उहाँले चाहिँ नि अब हामी वार्ता गर्छौँ, वार्ता गरेर टुङ्ग्याउँछौँ, कुटनीतिक माध्यमबाट कुराकानी भइराखेको छ भनेको भए हुनेमा उहाँले अनावश्यक रूपले जोड्नु हो र यसले एउटा चाहिँ विवाद तरङ्ग सिर्जना गर्यो, त्यो उहाँलाई पनि राम्रो भएन, देशलाई पनि राम्रो भएन।
7: भनेपछि विपक्षीले त अब संसदमा रोस्टम घेराउदेखि लिएर उहाँको राजीनामाको पनि माग गर्दैछ, यतिसम्म एमाले त के भन्दैछ भने उहाँले राजीनामा दिएर मात्र होइन राष्ट्र घाती अभिव्यक्ति प्रति उहाँ प्रति कारवाही हुनुपर्छ भन्दैछ।
8: अब विपक्षीले त भन्ने नै भयो होइन, अब विपक्षीले पनि अब त्यो थुप्रो ऐन कानुनहरू बजेट भाषण पास गर्नु छ अब सारा कुराहरू चाहिँ नि ऐन कानुनहरू आफ्नै के अरे ऐन कानुनहरू थुप्रो चाङ लाएर आउँदैछ सरकारले, यो बखतमा अब निरन्तर अवरोध गरिरहेर चाहिँ त्यो भन्दा एक दिनको अवरोध भनेको चाहिँ त्यो एउटा सिम्बोलिक पनि हुन्थ्यो। त्यस कारणले अवरोध नगरिकन अरू नै माध्यमबाट विरोध गरे राम्रो हुने हो। त्यस कारणले अब संसदै अवरोध गरिरहँदाखेरिमा अनावश्यक मुठभेडको सिर्जना हुने, सत्ता पक्षलाई पनि चाहिँ बहाना मिल्ने, अब विपक्षको बाहेककै गरेर भए नि हामी संसद चलाउँछौँ।
7: संसदमा त नराम्रो परिस्थिति देखिएको छ नि त जैनेन्द्र जीवनजी, होइन? कतिले फ्लाइङ के खान्दैछन्, होइन? कतिले माथि त्यो बेन्च माथि उक्लिएर चाहिँ आन्दैछन्, होइन?
8: त्यस कारणले अब त्यस्तो गर्दै के हुन्छ भने त्यो त्यस्तो अभद्र व्यवहार गर्ने पनि निस्कन्छन् एक दुईवटा, र त्यसको दोष चाहिँ सम्पूर्ण विपक्षले बोक्नुपर्छ। विपक्षको नेता त त्यस्ता होइनन् अघि, तर उहाँका सबै सांसद त त्यस्तो छैनन् भन्न सकिँदैन।
7: संसदको दृश्य त अहिले बजेटमा छलफल हुनुपर्ने हो, होइन व्यापक रूपमा चाहिँ नियम कानुन विधेयक बनाउने कुरामा छलफल हुनुपर्ने हो, तर बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले चाहिँ यो विषयलाई डाइभर्ट गर्न खोजिदिनु भयो त्यसो भए।
8: उहाँले खोइ अब म त त्यो उहाँको चाहिँ अलि अपरिपक्वता भन्छु, डाइभर्ट गर्नु खोजेकै पनि होइन। अब देख्नु भएन त्यो दिन चाहिँ उहाँ चाहिँ कुनै कार्यसूची नै थिएन, उहाँ आउने आउनु आउनु त भनिराखेका थिए तर आउने पनि एउटा चाहिँ सूचना दिएर का यो दिन प्रधानमन्त्री आउनुहुन्छ भनेर तिन दिन अगाडि चाहिँ प्रश्नहरू लिएर उहाँले पनि तयारी गरिकन लिखित तयारीका साथ आउनुपर्ने चलन थियो, तरिका पनि त्यही हो। तर उहाँ चाहिँ एकदम क्याजुअल्ली आकस्मिक रूपले चाहिँ नि थाहै नदिकन आउनुभयो, समय माग्नुभयो, एकछिन अक्कनपक्क पर्नुभयो सभामुख पनि, त्यसपछि समय दिनुभयो र त्यसपछि त्यति भन्नुभयो र हिँडियो पनि हाल्नुभयो फटाफट फेरि अघि। यो चाहिँ अलिकति हो, उहाँले चाहिँ संसदलाई भन्दा आफ्नो चाहिँ च्याम्बरमा बसेर गर्नु
7: बढी कन्फिडेन्स हुँदाखेरि चाहिँ सिप्लिनुभयो भन्ने कुरा हो, होइन कन्फिडेन्स धेरै
8: बढी कन्फिडेन्ट अब
7: राष्ट्रियको एकै विषयमा चाहिँ यसले त गम्भीर असर पार्यो नि त।
8: पार्यो, अब त्यही हो, अलि अपरिपक्व भनेर त्यही हो, अनुभवको कमी अपरिपक्वता भने त्यही हो।
7: अब क्लासमा गृह कार्य गर्दाखेरि वा चाहिँ कुनै एउटा स्टुडेन्टले बोल्दाखेरि त दुई चार पटक सोच्नुपर्छ, त्यो त एउटा देशको मामिला हो नि त, होइन राष्ट्रको मामिला हो, सम्प्रभुताको मामिला हो, सार्वभौमिकताको मामिला हो।
8: प्रधानमन्त्रीले बोल्ने सीमा समस्या जस्तो कुरोमा त्यो एक त लिखित बाहेक अर्को कुरो त्यसमा धेरै बोल्नै हुन्छ।
7: तर अहिले अब सीमा विवाद सम्बन्धी जुन किसिमले भारतले पनि केही कुराहरू उठाइरहेको छ, होइन इङ्ग्ल्यान्डको सहभागिता वा तेस्रो देशको सहभागिता हामीलाई मान्य हुन सक्दैन भनेर हिजै मात्र चाहिँ भारतकै एकजना नेता होइन बोल्नु भएको छ। अब यो कुराले चाहिँ यो मुद्दालाई अलिकति बढी बल्झायो कि अब यो समाधान उन्मुख जान सक्छ।
8: अब एउटा कुरो चाहिँ राम्रो के भएको छ भने पहिले हामीले लिपुलेखकै विषय भने नोट पठाउँथ्यौँ, कुराहरू गर्थ्यौँ, वास्तै नगरेर बसेको चाहिँ देखिन्थ्यो, होइन हामीले थाहा भोगेकै कुरा हो त्यो। अनि त्यसपछि अब अहिले आएर कमसेकम रेस्पोन्स गरेको छ, हामीले उठाएको कुरोमा उसले रेस्पोन्स गरेको छ र उसले के भनेको छ भने तेस्रो पक्षको मध्यस्थता स्वीकार्य छैन भनेको छ। खास गरी त्यो इङ्गित गरेको के होला भने बेलायतलाई हामीले भन्यौँ, बेलायतलाई प्रधानमन्त्री भन्दाखेरिमा पनि मध्यस्थ गर्दै हाम्रो बिचमा सीमा विवादको विषयमा हामी दुईजनाले मिल्न नसकेको कुरोमा तिमी मध्यस्थ गर्दै भने होइन नि, त्यो अर्थमा बुझ्नुहुन्न, त्यो हुँदा पनि होइन, त्यो मध्यस्थताको हदसम्म पुग्नुपर्ने स्थिति पनि आएको छैन। हामी दुई छरी बसेर द्विपक्षीय वार्ताद्वारा नै हल गर्छौँ, 98% हल भइसक्यो, बाँकी 2%को लागि अडलग गुहार्नु पर्दैन। अडलग गुहार्ने भने त शत्रुवत छिमेकी भएर त्यसमा चाहिँ नि अन्तर्राष्ट्रिय जगतले नै हस्तक्षेप गर्नुपर्ने भएर पो गर्ने हो त, हामीले त त्यो गर्ने होइन, त्यो हामी दुई फेरि मिलेर बस्नु गर्न सक्छौँ। त्यो खालि एउटा ब्रिटिस इन्डियाको पालाको कुरा भावनाले र हाम्रो पक्षमा चाहिँ नि जाने प्रमाण चाहिँ ब्रिटिस सङ्ग्रहालयमा म्युजियममा ब्रिटेन सरकारसँग अझै छ कि त्यो भए उपलब्ध गराइदेऊ भन्ने अर्थमा भन्या हो त्यो, उहाँले त्यति स्पष्ट पार्न सक्नु भएन क्यार। र इन्डियन साइडले पनि जुन विपक्षले नै चल्टाउने भन्ने कुरा त्यसमा आपत्ति गर्नुपर्ने कुरा केही छैन।
7: तर अब यो सीमाको विवाद चाहिँ लामो समयदेखि बल्झियो नि त, होइन लिपुले कालापानी लिम्पियाधुरालाई ओझेलमा पार्नका निम्ति यी यावत खालका टिगडमबाजीहरू त हुँदै छैनन् कतै जीवनजी?
8: म त अब त्यो ओझेल पार्नलाई भन्ने चाहिँ गर्दिनँ, किनभने हिजो अस्ति अघि मैले भर्खर भने तपाईँलाई वास्तै गर्दैन थियो, हामीले नोट पठायो, डिप्लोमेटिक नोट पठायो, उनीहरूले लिपुले कालापानीको विषयमा वास्तै गर्दैन थिए। एकैचोटि कहाँबाट रेस्पोन्स आउँथ्यो भने बेलुका चाहिँ नि इन्डियन टिभीहरूले गोदी मिडियाले चाहिँ नि नेपालले ऐसा किया भनेर चाहिँ नि एकदम बङ्ग्याएर दिन्थे। अहिले त कमसेकम हामीले भनेको कुरोमा उनीहरूले रेस्पोन्स गरे, हामी यो समस्या छ, 98% 97% हल भइसके तानि 1-2% समस्या छ,
7: हैन भारतीय विज्ञ कूटनीतिज्ञ एसडी मुनिले त हैन नेपालका प्रधानमन्त्रीलाई बधाई समेत दिनुभयो नि
8: दिए। अब त्यो एसडी मुनिको कुरा छाडौँ, उनी कहिले हाम्रो मनपर्ने कुरा गर्छन्, धेरै मन नपर्ने काम गर्छन्, अब उनको के कुरा भएर है। तर चाहिँ के भने एउटा रेस्पोन्स गर्यो र प्रवक्ताले आएर हामी यो समस्या छ हामी हल गर्छौँ दुई थरी बसेर भन्यौँ, र एउटा रवि लामिछाने त्यहाँ गएकै बेला पारेर भन्यो, यसलाई सकारात्मकै लिउँ।
7: तर अब रवि लामिछानेजीको भ्रमणलाई कसरी हेरिरहनु भएको छ सत्ताधारी दलका सभापतिको?
8: अब रवि लामिछानेको भ्रमण एउटा सुखद सङ्केत हो, किनभनेदेखि चाहिँ नि अब पहिले त प्रधानमन्त्रीलाई नै बोलाउने योजना थियो क्यार भारतको, अब त्यो मिश्रीलाई विदेश सचिव मिश्रीलाई चाहिँ निम्तासहित यहाँ पठाउनु लागेको भए त अलिकति त्यहाँ पनि अलिकति प्रधानमन्त्रीले अलिकति कच्चा कुटनीति गरिदिनु भयो। अब देशको प्रतिनिधित्व गर्न गरेर आउनु लागेको 1 करोड 40 1 अरब 40 करोड जनताको प्रतिनिधित्व गरेर आउनु लागेको हाम्रो घनिष्ठ हामी र हामी अत्यन्त निर्भर रहेको छिमेकी को चाहिँ नि एउटा चाहिँ नि प्रधानमन्त्रीको दूतको रूपमा विशेष दूतको रूपमा आएर प्रधानमन्त्रीको निम्तो लिएर आउनलाई प्रोटोकलको हिसाबले मैले प्रधानमन्त्रीलाई मैले भेट दिन भन्नु चाहिँ त्यो त दूत हो नि प्रधानमन्त्रीले दिएको निम्तो प्रधानमन्त्री आफै नै बोकेर आउनु त होइन नि कहिले पनि त्यो त्यस कारणले शिष्टाचार भेटसाउन गरिदिएको भए हुन्थ्यो त्यही शिष्टाचार भेटै हो उनीहरूले खोज्या अब त्यो पनि नभेट्ने भनेपछि चाहिँ नि मलाई चाहिँ अब ठिक अब यही कारण त भन्न सकिँदैन तर त्यसले पनि चाहिँ नि मिश्रीको भ्रमण रद्द गरेको हुन सक्ने मेरो चाहिँ अनुमान छ
7: होइन प्रधानमन्त्रीले भेट गरिसके पछाडि चाहिँ उहाँ आउनु भएन भन्ने कुरा त आयो नि त
8: उहाँ आउँदै आउनु भएन र त्यसबाट घाटा कसलाई भयो त नेपालैलाई हुन्छ हेर्नुहोस् है किनभने भारत त हामी माथि आश्रित छैन हामी ऊ माथि हरेक कुरा पारबन्ददेखि हरेक कुराको लागि भोलि पेट्रोल डिजेल आयात
7: गर्नुदेखि देखाउने नाममा हामी अलिक बढी नै भइरहेछौँ होइन यसले कूटनीतिको
8: अलि अलिकति प्रतिक्रियात्मक हुन्छौँ
7: अनि पपुलिज्म पपुलिस्टको राजनीति अलिकति बढी भयो होइन
8: अलिकति यो उग्र राष्ट्रवाद छाँट्छौँ हामी अब रविजीलाई चाहिँ त्यसपछि उनीहरूले बोलाएका हुन् हामीले यो नबिर्सौँ कि चाहिँ प्रधानमन्त्रीले भन्दा अगाडि रविजीको जाने चर्चा थिएन उनले रविजीलाई बोलाए रविजीलाई ग्रान्ड वेलकम पनि दिए भव्य स्वागत पनि गरे एकदम ग्रान्ड वेलकम भयो जुन किसिमको वेलकम उनलाई उनी पार्टी सभापति भए हुनाले गभर्मेन्टको तर्फबाट निन्दा गर्ने कुरो थिएन पार्टीको तर्फबाट निन्दा गरे पार्टीको मुख्यालयमा लगेर एकदम भिआइपी

0: नेपाल नेपालको राजा को काल भन्दा त्यस पछाडिको चाहिँ बडो राम्रो सम्मान भनेको यो हो भन्ने कुरा आइरहेछ क्या,
1: हो त्यो त हो होइन, त्यो हो हुन त गिरिजालाई पनि पहिले सम्मान त्यति बेला दिएको थियो, गिरिजा प्रसाद कोइरालालाई पनि सम्मान दिएको थियो। अब उनीहरूको के हुन्छ भनेदेखि एउटा त अहिले नेबरहुड फर्स्ट पोलिसी भनेको छ, अर्को कुरो अब ठुलो शक्ति राष्ट्रहरूको भारत जस्तो चाहिँ नि क्षेत्रीय शक्तिको

0: आफूलाई पनि सम्मान दिएको थियो. अब उनीहरूको के हुन्छ भनेदेखि एउटा त अहिले नेबरहुड फर्स्ट पोलिसी भनेको छ, अर्को कुरो अब ठुलो शक्ति राष्ट्रहरूको भारत जस्तो चाहिँ नि क्षेत्रीय शक्तिको अहिले त्यो अहिले राष्ट्रपाललाई अथवा रविलाई बलि दिएर के लिन्छ र उसलाई जे हुन्छ यहीँको कारणले परिवर्तन हुन्छ, त्यो परिवर्तनमा अलिअलि भर्थेक इन्डियाबाट हुने होला, होइन भने त यहाँको लोकल कारण नभए कुनै पनि परिवर्तन हुँदैन. अहिले 182 सिट लिएर आएको पार्टीलाई उसले सत्ताबाट आउट गर्न सक्दैन, रविलाई आउट गर्न सक्दैन. त्यस कारणले जब रवि चाहिँ यहाँको अब 5 वर्षको लागि एउटा निर्णायक फोर्स हो, यहाँको इमर्जिङ शक्ति हो, अघि उदयमान शक्ति हो भने चाहिँ उसलाई बोलाएर राम्रो ट्रिट गरेर उसको बारेमा बुझ्ने, उसको पार्टीको बारेमा बुझ्ने, उसको सरकारको नीतिको विषयमा बुझ्ने, आफ्नो कुरा भन्ने त्यो अवसर गरेको हो. त्यसलाई हामीले सदुपयोग गरेर राम्रो सम्बन्ध सुमधुर सम्बन्ध बनाएर देश हितमा प्रयोग गर्न सक्यौँ भने राम्रै हुन्छ र वेलकम चाहिँ राम्रो दिएको हो. त्यसमा भन्न कन्सु चाहिँ गर्नु पर्दैन.
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. जैनेन्द्र जीवनजी नमस्कार. राजनैतिक विश्लेषक जैनेन्द्र जीवन, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।

0: पालको पहिलो बैंक
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Radio N Aryan 99.1 MHz.
1: लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो एनआरएन 99.1 मेगाहर्ज

0: हरि शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: काई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्

Radio NRN 99.1 समयको ख्याल राखौं। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। निर्यात व्यवसाय महासंघले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय सम्बोधन गरेकोमा स्वागत गरेको छ। नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको 100 दिने कार्यक्रमको निरन्तरताका रूपमा आएको आगामी आर्थिक वर्ष 2083-84 बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत विषयमा सुधार गरेको महासंघको कथन छ। बजेटको आकार, स्रोतको चाप र खर्चको संरचनागत पक्षमा देखिएको चुनौती र कतिपय बजेटमा सम्बोधन हुन नसकेका विषयलाई सम्बोधन गर्दै कार्यान्वयन गर्न महासंघले अनुरोध गरेको छ। महासंघले व्यक्तिगत आयकर छुटको सीमा दोब्बर गरी 10 लाख पुर्याइनु, अधिकतम करको दर 10% बिन्दुले घटाउनु, 360 वस्तुको अन्त शुल्क खारेज गर्नु र भन्सार दरलाई 11 तहबाट 7 तहमा झार्नु प्रशंसनीय कदम भएको महासंघले जनाएको छ। औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तीमा 1 तह कम गर्ने नीति, कम्पनी ऐन र विदेशी लगानी ऐनमा संशोधन गरी विदेशी लगानी फिर्ता सरलीकरणको व्यवस्थाले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेमा महासंघले प्रसन्नता व्यक्त गरेको छ।

प्राधिकरणको त्रिपक्षीय कम्पनीमा विभाजन आरोग्य पर्यटनको ब्रान्डिङ गर्ने कुरा सकारात्मक रहेको उल्लेख गरेको छ। सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ियो भने कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी हो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आवागमन बढ़ेको छ। पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अपनाएपछि भारतीय पर्यटक लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक बढ़ेको जनाइएको छ। गत वर्षको मेमा 28,160 भारतीय पर्यटक नेपाल आएकोमा यो वर्षको सोही अवधिमा 40,782 भारतीय पर्यटकको आवागमन भएको छ। तथ्याङ्क अनुसार मेमा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी मुलुक भारतबाट 40,782, दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा अमेरिकाबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। प्रसारण पूर्वाधार परियोजना निर्माणलाई प्राथमिकतामा राखेको वर्तमान सरकारले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई दिने बजेट 16 गुणाले बढ़ाएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले उक्त कम्पनीलाई 2,03,55,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको भन्दा करिब 16 गुणा बढ़ी हो। चालू आर्थिक वर्षमा उक्त कम्पनीको संशोधित बजेट 13,06,00,000 रूपियाँ मात्रै छ। गत आर्थिक वर्षमा भने कम्पनीले 19,99,00,000 रूपियाँ बजेट खर्च गरेको थियो। सरकारले विद्युतीय पूर्वाधार निर्माणका लागि छुट्टै डेडिकेटेड कम्पनीको रूपमा 10 वर्ष अघि यो कम्पनी खड़ा गरेको थियो, तर स्थापना कालदेखि नै बजेट अभावका कारण यो कम्पनीले आफ्नो काम देखाउन सकेको थिएन। तर यसपालि उक्त कम्पनीलाई ठूलो बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको रातो किताबले सो अनुसार बजेट विनियोजन भएको देखाएको हो। पूर्वाधार अभावकै कारण विद्युत खेर जाने अवस्था बनेपछि सरकारले प्रसारण तथा सबस्टेशन निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। यस काममा मात्रै सरकारले 70 अर्ब हाराहारीमा बजेट विनियोजन गरेको छ। नेपाल भारत विद्युत प्रसारण परियोजनामा पनि उच्च दरमा बजेट बढ़ाइएको छ। आगामी आर्थिक वर्षका लागि भने 1,62,00,000 बजेट विनियोजन गरिएको छ। निर्माण पूर्वको चरणमा रहेको राष्ट्रिय गौरवको बुढी गण्डकी जल विद्युत परियोजनालाई भने 1.5 अर्ब बजेट विनियोजन गरिएको छ। 12 मेगावटको यो परियोजना बनाउन सरकारले बुढी गण्डकी जल विद्युत कम्पनी लिमिटेड स्थापना गरेको छ। त्यसका लागि सो बराबरको बजेट विनियोजन गरिएको हो। यसअघि यस कम्पनीलाई 50 करोड़ हाराहारीमा बजेट दिने तयारी गरिएको थियो, यसपालि त्यो 3 गुणाले बढ़ाइएको हो। यो परियोजनाको निर्माण सन् 2028 शुरू गर्ने नेपालको लक्ष्य छ। नेपाल राष्ट्रपतिका गभर्नर डाक्टर विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शिता कायम गर्न नेपाल प्रहरीको अनुसन्धान प्रभावकारी हुने बताउनु भएको छ। नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा मंगलबार गभर्नर पौडेलले नेपाललाई ग्रेलिस्टबाट निकाल्न अनुसन्धानमा समन्वय आवश्यक रहेको बताउनु भएको छ। सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य, आमविनाशका हात हतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान अनुशिक्षणमा गभर्नर पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न, सम्पत्ति शुद्धिकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हात हतियारसँग सम्बन्धित अपराध नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो। सरकारले आर्थिक विधेयक फेरि संशोधन गर्दै बजेट अघि आयात भएका तर दर्ता हुन बाँकी विद्युतीय सवारी साधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क नलाग्ने स्पष्ट पारेको छ। योसँगै बजेटपछि विद्युतीय सवारीमा देखिएको अर्को अन्यल पनि अन्त्य भएको छ। जेठ 15 गते प्रस्तुत आर्थिक विधेयकमा बजेट अघि पैठारी भई दर्ता हुन बाँकी रहेका विद्युतीय तथा ढुवानीका सवारी साधनले दर्ता गर्दाका बखत स्वच्छ पूर्वाधार लगानी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो। यसले भन्सार प्रक्रिया पूरा गरिसकेका सवारी साधनमा पनि नयाँ
शुल्क लाग्छ।

लाग्ने हो कि भन्ने अनिल सिर्जना गरेको थियो। आर्थिक विधेयकको दफा एघारको उपदफा दुईमा यस्तो शुल्क आयात कार्यालयले संकलन गर्ने व्यवस्था थियो। व्यवसायीहरूले यसलाई दोहोरो भन्दै विरोध गरेका थिए, तर सरकारले स्वच्छ पूर्वाधार लगानी शुल्क नलाग्ने स्पष्ट पारेको छ। नेपाल हस्तकला महासंघले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटले स्वदेशी उद्योग व्यवसाय संरक्षण गर्ने नीति अवलम्बन गरेको भन्दै त्यसको स्वागत गरेको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्तन, कर प्रणालीको सरलीकरण, डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको हो। महासंघले बजेटमा 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर खटाइएको तथा 360 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको व्यवस्थाले कच्चा पदार्थ र तयारी वस्तुको कर संरचनाविद सन्तुलन कायम गर्न सहयोग पुग्ने जनाएको छ। यसबाट एसेम्बल आधारित उत्पादन प्रणाली निरुत्साहित भई स्वदेशी उद्योगको लागत घट्ने, मूल्य अभिवृद्धि बढ्ने तथा उत्पादन र निर्यातमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। त्यस्तै हस्तकला जस्ता उच्च मूल्य अभिवृद्धि हुने उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन बजेटले सहयोग पुर्याउने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। र नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिद दर 152.13 पैसा र बिक्री दर 152.73 पैसा तोकिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 177.19 पैसा र बिक्री दर 177.88 पैसा कायम भएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.90 पैसा र बिक्री दर 205.70 रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिद दर 109.26 रुपियाँ, बिक्री दर 109.69 रुपियाँ, क्यानेडियन डलर एकको खरिद दर 109.83 रुपियाँ र बिक्री दर 110.25 रुपियाँ तोकिएको छ। केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र आधिकारिक विवरण बैंकको वेबसाइटमा हेर्न सकिने राष्ट्र बैंकले जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो NRN 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो दोहोरी

0: सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रेडियो एनआरएन 99.1 मेगाहर्ज।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
10: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
10: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
12: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
3: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00-700,
6: 98460-40-344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चौक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414।
6: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846555 र

0: 11818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
4: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमी सँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
6: दमोलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमोलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98560917 र 98560608 67।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहु।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: नजर कतै तिम्रो मनमा बिजाउँछ भने सानु, पिलाइदेऊ बिस, म शरबत सम्झेर पिउँछु अनि तिमीलाई हेर्ने यी आँखा झिकेर लैजाऊ, बरु म आँखा बिना नै जिउँछु।
1: भगवानलाई झुक्ने गराउँछुको अपार सफलता पछि कमल बिसी मालदाई र तुलसी घट्टीको सुमधुर आवाजमा निरख बिसी मार्मीको लोक साङ्गीतिक कोसेली आँखा झिकेर लैजाऊ।

0: पीआरबीटी पुरुष 013-00-4570 पीआरबीटी 60-45-20-31 सीआरबीटी महिला 013-00-4580 पीआरबीटी 60-45-20-30
1: रामु खड्काको उत्कृष्ट लय र निरक बिसी मार्मिकको उत्कृष्ट शब्द सृजना भित्र विमल अधिकारी अनि कल्पना पौडेलको सशक्त म्युजिक भिडियो अभिनयको साथमा नवीनतम लोक साङ्गीतिकको शैली आँखा झिकेर लैजाऊ
0: भावना म्युजिक सोल्युसन द्वारा अब बजारमा सल्लाह र सुझावका लागि सम्पर्क 98480-99-729 98448-22307
2: दमोलिया FM 94.2 समुदायको आवाज
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: EFM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौली।

0: को न्यू रोड में अवस्थित जहां तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरु।
1: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
0: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यू रोड दमौली तनहु। फोन नम्बर 9856604224 9860102।
1: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजु भाइको के को गफ गफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर। फोन 0656531336 0656504 59। मोबाइल नम्बर 9803880384 9046 37 39 31।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 叶哥们，
1: 爸，快点的！
2: 爸，
3: 我呀，
2: 来，你这，
1: 啊！

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603085।
3: बिस्तारै चलाउनुस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865533।

जीवन संघर्ष हो भन्छन्, खै कस्तो संघर्ष हो, न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके, सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नुठिला ठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ, हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउनेछु, आँसु

0: गीत संगीतको बजारमा सुपा देउराले म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गीति संग्रह आँसु पिउछु बरु। यमन खनालको म्युजिक एरेन्जमा प्रेम ओलीको उत्कृष्ट लय, भूपेन्द्र बीएमको शब्द सिर्जनामा अमित बाबु रोका र पूर्णकला विषयको सुमधुर स्वरमा सुपा देउराले म्युजिक प्राले मार्फत सर्वत्र बजारमा उपलब्ध छ। उत्पादक सुपा देउराली म्युजिक प्राली, प्रबन्ध निर्देशक यमन खनाल, 98490404।
1: दमोलिया FM 94.2 समुदायको

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5160।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय सभाको आजको बैठक पनि विपक्षी दलका सांसदले अवरोध गर्ने, प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको तत्काल जवाब दिनुपर्ने माग, राष्ट्रपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै, कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, तीन एजेण्डा तय, एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशालाको पनि उद्घाटन गरिँदै निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली, समस्याग्रस्त 23 सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग, एमाले गर्यो लुम्बिनीका मन्त्री हेरफेर, आजै 4 जनाले दिए राजीनामा। युक्रेनमा भीषण आक्रमण, कम्तीमा 22 जनाको मृत्यु, 138 घाइते, जाङमी आधी र वर्षाले जापानको टोकियोमा बाढ़ीको जोखिम, उडान र रेल सेवा प्रभावित, जूनदेखि अगस्तसम्म भयंकर गर्मी हुन सक्ने विश्व मौसम संगठनको चेतावनी, र एसएससी महिला प्रिमियर कपमा कतारमाथि नेपालको शानदार जित, कतार 8 विकेटले पराजित, महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै फाइनलमा पुग्ने दाउमा नेपाल।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय सभाको बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक केही बेरमा बस्दैछ। आजको बैठकमा पनि विपक्षी दलका सांसदले अवरोध गर्ने अडान लिएका छन्। प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको तत्काल जवाब दिनुपर्ने माग उनीहरूको रहेको छ। बैठक सभा 12 बजे बस्ने भनिएको छ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा जानकारी गराउनुहुने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक जारी छ। जस अन्तर्गत बिहान 9 बजे कानून न्याय तथा मानव अधिकार समितिको बैठक बसिरहेको छ।

0: दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न लागेको हो। उक्त विशेष भेटघाटका क्रममा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू तथा दुई देशबीचको सहकार्य र विकास साझेदारीका नयाँ आयामहरूबारे वृहत छलफल हुने अपेक्षा गरिएको छ। यसअघि मंगलबार मात्र सभापति लामी छानीले भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै फलदायी भेटवार्ता गरिसक्नु भएको छ। त्यसै गरी उहाँले भारतीय जनता पार्टीका नेता नितिन नवीनसँग पनि भेटघाट गर्नुभएको थियो। भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भारत पुगेको राष्ट्रपाको यो टोली जेठ 22 गतेसम्म नयाँ दिल्लीमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा टोलीले भारतका अन्य राजनैतिक नेतृत्व तथा सरकारी उच्च अधिकारीहरूसँगको भेटघाट र संवादलाई निरन्तरता दिने जनाएको छ। नेकपा एमालेका नेता महेश बरतौलाले प्रधानमन्त्री बालिन शाहले सीमाका विषयमा दिएको अभिव्यक्ति अत्यन्त निन्दनीय भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै उहाँले उक्त अभिव्यक्तिको जति भत्सना गरे पनि नपुग्ने टिप्पणी गर्नुभयो। नेता बरतौलाले नेपालले भारतको एक इन्च जग्गा पनि नमिचेको प्रश्न पार्दै देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी हल्का रूपमा बोल्नु सामान्य नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको सो अभिव्यक्ति अपरिपक्व, अज्ञानता र कूटनीतिक कमजोरीको उपज भएको ठहर गर्दै उहाँले यस विषयमा सरकारले चाँडै जवाब दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका नेताहरू प्रधानमन्त्रीको भनाईलाई साँचो तुल्याउन लागि परिएको पनि उहाँको आरोप थियो। बिना कुनै तयारी अघिल्लो दिन भारतको पक्षमा बोल्ने र भोलिपल्टै रवि लामी छाने भारत भ्रमणमा जानुले भारतलाई रिझाउन दुवै जनाबीच प्रतिस्पर्धा भइरहेको देखिएको समेत बरतौलाले दावी गर्नुभएको छ। यस कदमले विश्वमा नेपालको छवि अत्यन्त नकारात्मक बनाएको उहाँको भनाइ छ। वर्तमान सरकार राष्ट्रघाती साबित भइसकेकाले मुलुकमा थप क्षति हुन नदिन सरकारले आफ्नो गल्ती स्वीकार गरी तत्काल क्षमा याचना गर्नुपर्ने बरतौलाको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहिबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानिपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन अनुसार अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। ओली आज एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार आज अर्थात केही बेरमा काठमाडौँको बबर महल स्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुँदै कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पराजय, त्यसपछि पक्राउ परेपछि अस्वस्थ भएर अपरेशन गर्नु परेको र त्यसै क्रममा बुवाको निधनका कारण ओली सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थिएन। यसबीचमा ओली आफ्नै निवासमा राखिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: We'll be right back.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 सहकारीका संचालकले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका संचालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका

0: परिवार आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फरक फरक ऋण असुली सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। बाढ़ी पहिरोको जोखिम बढ़ेपछि काठमाडौँको सतुङ्गल चितलाङ सहित 3 सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 2 सड़कमा एकतर्फी गाड़ी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ठक्कालले बताउनुभयो। मुख्यमन्त्री सहित एमालेका 5 मन्त्री रहेका थिए। तीमध्ये 4 जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्त र स्वास्थ्य मन्त्री खेम सारू रहेका छन्। लुम्बिनीमा लामो समयदेखि सरकार पुनर्गठनको कुरा चले पनि आलो पालो सहमति अनुसार मुख्यमन्त्री पनि आफ्नो दलले पाउनुपर्ने काँग्रेसले अडान राखिरहेको छ। यही बीचमा एमाले भने आफ्ना मन्त्रीहरू हेरफेर गरेको हो। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 20 अर्ब 79 करोड़ रुपियाँ मूल्यको खाद्यान्न आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा यो नाका हुँदै हुने आयात मूल्यमा 3 अर्ब 87 करोड़ अर्थात 15% गिरावट आएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। गत आर्थिक वर्षको 10 महिनामा त्यहाँबाट 24 अर्ब 66 करोड़ रुपियाँ मूल्य पर्ने 16 थरीका खाद्यान्न आयात गरिएको थियो। जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप लू कम गर्न पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिट एक्सन प्लान कार्यान्वयनलाई थप सुदृढ बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका अधिकांश जिल्ला तातो हावाको उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदाय स्तरमा संचालित हिट एक्सन कार्यक्रम विस्तार गर्न नेपाल सरकारको रणनीतिक सहयोग आवश्यक रहेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले तापलहर सम्बन्धी प्रस्तावमा आधारित पूर्वानुमान जारी गर्दै आएको र हाल मध्य प्रदेशका 2 जिल्लामा यसको परीक्षण परियोजना सञ्चालन भइरहेको जानकारी दिएको छ। जलवायु परिवर्तनले निम्ति आएको बढ़दो गर्मीको प्रकोप लू कम गर्न सरकारले पनि जोड़ दिएको छ। त्यस्तै हिट एक्सन डेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका थिए। जलवायु परिवर्तनका कारण तापलहरको जोखिम नेपालमा समेत बढ़दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरूले तातो हावाको जोखिम न्यूनीकरणका लागि सरकार र साझेदार संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रूसले रातभर युक्रेनका विभिन्न शहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु भएको छ भने 138 जना घाइते भएका छन्। संयुक्त ड्रोन र दर्जनौ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएफ सहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति पुर्याएको छ। युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा 16 जनाको मृत्यु भएको छ भने राजधानी किएफमा 6 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट 13 वर्षीय बालक, 1 महिला र उनका 8 वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन्। विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र थोरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न शहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो। डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने राजधानी किएवमा पनि व्यापक क्षति पुगेको छ। त्यस्तै उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्र सहित पूर्वी र मध्यभागमा बाढ़ीको जोखिम उल्लेखनीय रूपमा बढ़ाएको छ। जनघनत्व अत्याधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सड़क यातायात अवरूद्ध भएको छ। 100 उडान रद्द भएका छन् र रेल सेवा प्रभावित बनेका छन् भने हजारौं घर अन्धकारमा परेका छन्। बुधबार उत्तर पूर्वतर्फ सर्दै गरेको जाङ्मीले भारी वर्षासहित तीव्र हावाले आएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो। राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार 5,000 भन्दा बढी घरमा विद्युत आपूर्ति अवरूद्ध भएको छ। त्यस्तै संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले अल निनो अर्थात मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जूनदेखि अगस्तसम्म भयंकर गर्मी हुन सक्ने चेतावनी दिएको छ। अल निनो नोभेम्बरसम्म जारी रहने सम्भावना रहेको बताइएको छ, जुन सामान्यतया 9 देखि 12 महिनासम्म रहन्छ। मौसम विज्ञान सम्बन्धी मोडेलहरूले यसको तीव्रताबारे फरक फरक अनुमान गरेकाले अल निनो कति शक्तिशाली हुनेछ भन्ने कुरा अझै अनिश्चित छ, तर अधिकारीहरूले पूर्व तयारीको आवश्यकतामा जोड़ दिएका छन्।
4: मलेसियामा आजबाट शुरू भएको एसएससी महिला प्रिमियर कपमा नेपालले सुखद शुरूआत गरेको छ। मलेसियाको कुलजे टुंगुर चाफर ओभलमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कतार विरूद्ध 8 विकेटको जित हात पारेको हो। कतारले दिएको 78 रनको लक्ष्य मध्यम लक्ष्य नेपालले 10.5 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा बिन्दु रावलले 30 बलमा 4 चौकाको सहयोगमा 33 रनको इनिङ खेलेकी छन्। उपकप्तान पूजा महतो 26 बलमा 4 चौकाको सहयोगमा 28 रनमा अभिजित रहँदा कप्तान इन्दु वर्माले 6 रन बनाएकी छन्। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भूटान रहँदा समूह एमा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इण्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष 2मा रहने टोलीहरूका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछ। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसएससी एसिया कपमा स्थान बनाउनेछन्। जेठ 29मा सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30मा हुनेछ। त्यस्तै दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा आज नेपाल र बंगलादेशबीच रोमाञ्चक भिडन्त हुँदैछ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार अपरान्ह 4:15 बजे शुरू हुने यस खेलका लागि नेपाली महिला राष्ट्रिय टोली पूर्ण रूपमा तयार रहेको अवस्थामा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय सभाको आजको बैठक पनि विपक्षी दलका सांसदले अवरोध गर्ने, प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको तत्काल जवाब दिनुपर्ने माग, भारत रिजाउन पालेन र रविबीच प्रतिस्पर्धा भएको पर्तौलाको दावी, लामिछानेले आज मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै। कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, 3 एजेण्डा तय, एमालेको सदस्यता नवीकरण र विस्तार कार्यशालाको पनि उद्घाटन गरिँदै निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली। समस्याग्रस्त 23 सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग, एमाले गरे लुम्बिनीका मन्त्री हेरफेर, आजै 4 जनाले दिए राजीनामा। युक्रेनमा भीषण आक्रमण, कम्तीमा 22 जनाको मृत्यु, 138 घाइते, जाङ्मी आधी र वर्षाले जापानको टोकियोमा बाढीको जोखिम, उडान र रेल सेवा प्रभावित, जुनदेखि अगस्तसम्म भयंकर गर्मी हुन सक्ने विश्व मौसम संगठनको चेतावनी। र एसएससी महिला प्रिमियर कपमा कतारमाथि नेपालको शानदार जित, कतार 8 विकेटले पराजित। महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाल र बंगलादेश बीच भिडन्त हुँदै फाइनलमा पुग्ने दाउमा नेपाल। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर,

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: अमोली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0965653119, 98567317319।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9840611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
7: दमौलिया FM 94.2 समुदायको आ

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्याच 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
7: हाम्रा सेवाहरू
4: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
7: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
7: फोन नम्बर 9828280, 9815104549।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: टोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।
3: जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा।

0: सम्पन्न तथा शान्त वातावरण को आफ्नै भवन,
1: उचित छात्रवृत्ति को व्यवस्था,
2: सभा कक्ष र रिडिङ रूम सहित को पुस्तकालय को व्यवस्था,
1: स्वस्थ चमेना गृह को व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058007000,
4: 98460404।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाक प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।

0: हो र कति खोजे पदमचोकमा पो रहेछ त
1: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
0: विवाह व्रत बन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
3: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
2: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805414437
3: ब्यास तिन प्रशासन चोक दमौली
4: दमौली FM 94.2 समुदायको आवाज

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855634634।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9855663363, 9855607917 र 9855608667।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 9828280080, 9815104549।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागेँ कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई-दुईवटा फोटो लिएर आउनु होला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास 2 दमौली लक्ष्मी टोल सुनचादी लाइन
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ हानि होला खै
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
6: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
4: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609991 97074042034

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006605, 9819113627, 65565025।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
5: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260991, 97074, 042, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
8: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
7: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
8: यहाँ के पाइन्छ र?
7: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
8: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
7: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
9: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
8: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
10: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
9: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
10: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: 94.2 समुदायको आवाज
1: गराउनका लागि सरकारलाई आवश्यक निर्देशन र दबाब दिनुपर्ने कुरामा विशेष जोड़ दिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले अस्वीकार गर्ने र कुनै पनि हालतमा बयान नदिने घोषणा गर्नुभएको छ। काठमाण्डमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार पूर्वाग्रहबाट ग्रसित रहेको र पुराना दलका नेताहरूलाई मात्र फसाउने नियतले क्रियाशील रहेको आरोप लगाउनु भएको छ। अध्यक्ष ओलीले वर्तमान राज्य संयन्त्र र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। आफू संवैधानिक र कानूनी प्रक्रियाको पक्षमा रहे पनि प्रतिशोधका आधारमा बनेका आयोगहरूको अगाडि नझुक्ने उहाँको जिकिर छ।
2: मैले त्यसै बेला भने यो आयोग एउटा नकली आयोग हो, यो आयोग प्रायोजित एउटा उद्देश्य तोकेर टास्क दिएर टास्क छानबिनको टास्क होइन, छानबिन गरे झै गर्ने तर फसाउने फलाना फलानालाई, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू ज जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको हो। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्, आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भर्दिने, मैले सम्पत्ति विवरण फेरि चाहियो, आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार।
1: अध्यक्ष ओलीले राज्य संयन्त्रमा रहेका संस्थाहरूलाई आफ्नो अधिकारको दुरूपयोग नगर्न र संयमित रहन चेतावनी समेत दिनुभएको छ। विगतका राजनैतिक घटनाक्रमतर्फ संकेत गर्दै ओलीले भदौ 23 र 24 गते देशव्यापी रूपमा भएका आगजनी र राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन जननिर्वाचित बहुमतको सरकारलाई अवैधानिक र आपराधिक मार्गमा विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको ठोकुवा गर्नुभएको छ। ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र सुकुम्बासी बस्तीमा सेना देखिएको विषयमा पनि कड़ा आपत्ति जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लाएको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले स्थल मार्ग हुँदै नेपालभित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढ़ाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 रूपियाँ मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसुल लाग्ने छैन। यसअघि यो सीमा मात्र 100 रूपियाँ रहेकोमा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 रूपियाँ पुर्याएको हो। सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सीमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा भने दिइने छैन, तर 500 रूपियाँ मूल्यसम्मका घरायसी तथा निजी प्रयोगका वस्तुहरू साथमा ल्याएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर महसुल नली छाड्न सक्ने व्यवस्था गरिएको छ। जापान सरकारले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि 5,50,00,00,000 नेपाली रूपियाँ बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। बढ़दो मूल्य वृद्धि र प्राविधिक कारणले आयोजनाको लागत बढ़ेपछि जापानले यो थप आर्थिक सहयोग गरेको हो। यस सम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरू र नेपाल सरकारका अर्थ सचिव

0: घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। यो थप सहयोगसँगै नागढुङ्गा सुरुङ मार्गका लागि जापानको कुल ऋण सहयोग 22,33,60,00,000 येन पुगेको छ। सन् 2019 निर्माण शुरू भएको यो सुरुङ मार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा रहेको छ। तराई तथा शहरी क्षेत्रमा बढ़ेको अत्यधिक गर्मी र लामो विदाको अवसर पारेर म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उत्साहजनक आगमन भएको छ। गत जेठ 14 गतेदेखि 17 गतेसम्मको 4 दिने सार्वजनिक विदाको अवधिमा यी दुई हिमाली जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा 30,000 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन्। छोटो समयमा ठूलो संख्यामा पर्यटकहरूको आगमन भएपछि म्याग्दी र मुस्ताङका होटलहरू पूर्ण रूपमा प्याक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा पर्यटकहरूको मुख्य रोजाइमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, ऐतिहासिक कागबेनी, चीनसँगको सीमा क्षेत्र कोराला नाका र भुरूङ तातोपानी परेका छन्। मधेस र ठूला शहरहरूमा गर्मी बढ़ेकाले हिमाली क्षेत्रको शीतल वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरूको अवलोकनका लागि पर्यटकहरूको ओइरो लागेको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्ली स्थित 6 तले एक रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु भएको छ। फ्लरिस स्टे नाम गरेको उक्त होटलको रेस्टुरेन्टबाट बिहान 8 बजे 8:30 बजेतिर शुरू भएको आगो माथिल्लो तलाहरू र बेसमेन्टसम्म फैलिएको समाचार संस्था भास्करले जनाएको छ। मृत्यु हुनेहरूमा अधिकांश विदेशी नागरिक रहेका छन् जो मध्य एसिया र अफ्रिका देशका हुन्। मृतकहरूमा कतिजना विदेशी नागरिक छन् भन्ने बारे विस्तृत विवरण आउन भने बाँकी रहेको छ। होटलबाट 40 जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ। इरान र संयुक्त राज्य अमेरिका बीच सैन्य तनाव बढेपछि आज कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोनहरूले भीषण आक्रमण गरेको अर्को विदेशको खबर छ। ड्रोनहरूले विमानस्थलको यात्रु भवनलाई निशाना बनाएको कुवेतको रक्षा मन्त्रालयले जनाएको छ। आक्रमणका कारण विमानस्थलको संरचनामा गम्भीर क्षति पुगेको छ भने धेरै मानिसहरू घाइते भएका छन्। घटना लगतै कुवेत नागरिक उड्डयन प्राधिकरणले आपतकालीन योजना लागू गर्दै सबै व्यापारिक उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। इरानसँगको जारी युद्धका कारण लामो समय बन्द रही गत जून 1 मात्र पुनः सञ्चालनमा आएको यस विमानस्थलमा यो नयाँ प्रहार भएको हो। पछिल्लो आक्रमणले नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि ठूलो जोखिम थपेको छ। अब खेल खबर साफ महिला च्याम्पियनशीप अन्तर्गत आज नेपाली टोलीले सेमी फाइनलमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। भारतको गोवामा हुने यो खेल नेपाली समयअनुसार आज अपरान्ह 4:15 बजे शुरू हुनेछ। प्रतियोगिताको समूह एको विजेता बन्दै सेमी फाइनल पुगेको नेपाल बंगलादेश विरूद्ध यसअघिका दुईवटा फाइनल खेलमा बेहोरेको हारको बदला लिँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। खेल अगाडि पत्रकारहरूसँग कुरा गर्दै मुख्य प्रशिक्षक नवीन नेउपानेले सेमी फाइनलमा नेपालले समूह चरणको भन्दा फरक र उत्कृष्ट प्रदर्शन गर्नुपर्ने र त्यसै अनुसारको विशेष रणनीति तयार पारिएको बताएका छन्। र मलेसियाको क्वालालम्पुरमा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। समूह डीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा कतारलाई 8 विकेटले सहजै पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्त पाएको कतार 16 ओभर 5 बलमा 76 रन बनाउँदै अल आउट भयो। 77 रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले मात्र 10 ओभर 5 बलमा 2 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्रिमियर कपको दोस्रो खेलमा अब नेपालले भूटानको सामना गर्नेछ। यस प्रतियोगिताको सेमी फाइनलमा पुग्ने टोलीहरू एसिया कपका लागि छनौट हुनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपा सभापति लामिछाने बीच भेटवार्ता। साझा समृद्धिका लागि सहकार्य गर्ने भारतीय प्रतिबद्धता। संविधान संशोधन कार्यदलले विगतका सरकारी सम्झौताहरूको अध्ययन गर्दै मन्त्रालयहरूसँग मागियो लिखित सहमतिका प्रतिलिपि। राष्ट्रिय सभामा आज पनि अवरोध। बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ 26 गतेसम्मका लागि स्थगित। कानून समितिको कार्यविधि पारित। सम्पत्ति छानबिन आयोग बहिष्कार गर्ने एमाले अध्यक्ष ओलीको घोषणा। अधिकारको दुरूपयोग नगर्न राज्य संयन्त्रलाई चेतावनी। सीमा क्षेत्रमा नयाँ व्यवस्था लागू। 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार छूट। नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि जापानले थप 5.5 अर्ब रूपियाँ ऋण सहयोग गर्ने। अत्याधिक गर्मी र लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओहिरो। भारतको एक रेस्टुरेन्टमा भीषण आग लागि 21 जनाको मृत्यु। 40 जनाको सकुशल उद्धार। कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण। सबै व्यापारिक उडानहरू स्थगित। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशको सामना गर्दै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत। कतार 8 विकेटले पराजित। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
4: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 5 60 25 380, 18 52 18 र 98 0 65 15 332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेव ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656 63715 र 9841120740
3: दमौलिया FM 94.2 समुदायको

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856-63-363, 9856-60-970 र 9856-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-56-31-36, 0656-56-04-59, मोबाइल नम्बर 9803-80-384, 9846-37-39।

0: कहाँ पाउनु इन्टरनेट फाटेको मन सकिन सिउन लागेको सफलता पछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषय वस्तु र सन्देशमूलक गीत
1: भएको अब बदनाम नगर

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
6: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
6: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
6: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
9: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय, तनहुँ।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्ल्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ आज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला टेकमानको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला रेडियो चालचाला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा चालचाला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चालचाला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म छलछलथी रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु, तर त्योभन्दा अगाडि म सामाजिक सञ्जाल फेसबुकमा देखि तपाईँ यदि कार्यक्रम सुन्न खोज्दै हुनुहुन्छ भने नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट एउटा फेसबुक एकाउन्ट भेटाउनुहुन्छ र सोही फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गरेर आजको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले नयाँ नयाँ गीत गाउन चाहनुहुन्छ, 2071 सालदेखि 2083 आजसम्मका लोकगीतहरू गाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ।

4.4 मेगाहर्ज तनखास गुल्मीबाट सुषमा मल्ल अनिल खत्री रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 मेगाहर्जबाट 88.4 मेगाहर्जबाट कृष्णा बस्याल रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटबलबाट सरुमा रासिनीले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट मीना गुरूङ दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो सुनवल 90.7 मेगाहर्ज नवल पासीबाट दुर्गा पौडेल रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्च कोशीबारीबाट नकुल घरती रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज बाट बिनुमाया राई र रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौर जहारीमा 90.4 मेगाहर्जबाट मनिषा डागी रेडियो मौडाखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीमनेर दुस्केसी रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्जबाट केही दिनसम्मका लागि कार्यक्रम प्रसारण नहुने कुरा अनुरसाईले जानकारी गराउनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो मेन्छ्याम एफएम 103.4 मेगाहर्ज बाट 13 थुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट हामीलाई आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो सौगात 103.6 मेगाहर्ज बैटरीबाट यति बेला हामीलाई अजय विक परिवर्तनले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङखुराईबाट नवीना सुनाथले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट र रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। हरेक दिन फरक दिनमा फरक प्रस्तुतिको साथमा 4 बजेदेखि 5 बजेसम्म हामी आउने गर्छौं। आज तपाईले नयाँ नयाँ लोकगीत लोकभाकाहरू हामीलाई सुनाउनु पर्ने हुन्छ, जसका लागि 98 68 39 40 को नम्बर तपाईका लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 2071 सालदेखि 2083 साल अर्थात आजसम्मका लोकभाकाहरू तपाईले सुनाउनु पर्ने हुन्छ। यो क्रममा तपाईलाई जानकारी गराए तपाई फोन डायल गर्दै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईको माझमा फेरि आउँछौ। यो गीत तपाईको लागि

0: ईश्वर सिंह र गालिका रुकाको आवाज घड़ीको सुई उल्टो घुमेर यो गीतपछि तपाईलाई फेरि पनि स्वागत गर्छु। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोक सारथीमा छौं। भर्खरै मैले प्रेस वीरेन्द्र गिरीको आफ्नो पर्सनल आईडीमा एउटा कार्यक्रम सञ्चालन गर्दै गरेको फोटो पोस्ट गरेको छ र त्यही मुनि मैले फेसबुक लाइभको लिंक छोडेको छु। तपाईँको आफन्तजन रेडियोको पहुँचमा हुनुहुन्न भने प्रेस वीरेन्द्र गिरी अथवा कार्यक्रम लोक सारथीको यो भनौँ न नेपाली एक्समा कार्यक्रम लोक सारथी सर्च गरेर तपाईँले फेसबुकमा सुन्न भन्नुहोला। भन्दै लौ त अब म तपाईँको फोन कल लिन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? दीपक तामाङ तेराथुमबाट बोल्दै हुनुहुन्छ होइन? के छ दीपकजी, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मेन्स्यामबाट हामीलाई सुन्नुभयो होइन? ल, कार्यक्रममा आउनु भएको छ। आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन? आज त पुरानो गीत गाउन पाइँदैन, नयाँ नयाँ गीतहरू मात्रै गाउनुपर्छ, लोकगीतहरू होइन? आज कुन गीत गाउनुहुन्छ?
1: एउटा गीत गाउँछु, पुरानो त होइन होला जस्तो लाग्छ है
0: दादा। पुरानो नगाउनु होला, नयाँ गीत गाउँ बरु। अहिले भर्खरै आएको गीत गाउनुहोस् होइन, 2078, 77, 71 सालदेखि 82, 83 सालसम्मको गीतहरू गाउनुहोस्। पुरानो गीत चाहिँ नगाउनु होला है दा। हुन्छ, ल सुरु गर्नुहोस्, सुरु गर्नुहोस् ल। कार्यक्रम लोक सारथीमा काउन्ट गर्न मिल्दैन है, यो नेपाली कार्यक्रम हो, नेपाली हामी अंग्रेजी शब्द सकेसम्म प्रयोग गर्दैनौ भनिरहेको छु। अस्ति नै पनि अर्को दुई तिनजना साथीले भनिसक्नु भयो हामी यो कार्यक्रममा काउन्ट गर्दैनौ है। हुन्छ, सुरु गर्नुहोस्।
1: कहाँ जाऊँ कहाँ खोजुमा तिम्रो दर्शन पाइन मैले आफु भन्नुपर्छ।
0: ल हुन्छ, प्रयासका लागि धन्यवाद। सकेसम्म एक टुकप पुरा गाउने गरी आउनु होला। अहिलेको लागि विदाय गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा दीपक तामाङ। सबै कार्यक्रममा काउन्ट डाउन दिनुपर्छ, 1, 2, 3 भन्नुपर्छ भन्ने हुँदैन है। यो कार्यक्रम विशुद्ध लोकगीत सम्बन्धी कार्यक्रम हो। लोकगीत सम्बन्धी कार्यक्रममा तपाईँले चाहिँ लोकगीतको, मलाई जहाँसम्म लाग्छ लोकगीतको यो प्रतियोगितामा, कुनै पनि प्रतियोगितामा 1, 2, 3 गो भनिरहनु पर्दैन जस्तो लाग्छ। यो त विदेशीहरूले ल्याएको फेसन हो होइन, 1, 2, 3 गो ला सुरु गर्नुहोस् स्टार्ट भन्ने यो विदेशी फेसन हो। कार्यक्रम लोक सारथीले नितान्त नेपाली मौलिक लोक भाकाले चिन्छ, यी सबै काउन्टाउन लगायत यी कुराहरूले चिन्दैन। म तपाईँलाई आग्रह गर्छु 9868 6040 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: रानी मन माया दिखिता मने कस्तो हो, दिखिता मने कस्तो हो, पानी में भेटी पानी अपानी जस्ती हो, अपानी जस्ती हो, अज मन कसुरा बनो पड़े हो, तुम्हें मन पड़ो अम्मी दिल बासो, तो देवी हो मन पार्यो गुड आफ्टरनुन जोडले। नमस्ते, नमस्कार दाई।
0: नमस्कार, तपाईँले गाउनु भएको गीत कुन विधाको?
2: हजुर दाई,
0: तपाईँले गाउनु भएको गीत कुन विधाको हो?
2: लोक विधा हो दाई।
0: लोक विधा नै हो, कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त? कमला लुङ्गेली मगर। अबदेखि फोन गर्ने गरिसकेपछि गुड आफ्टरनुन जस्ता अंग्रेजी शब्दहरू प्रयोग नगर्नु होला। नमस्कार भन्न पाइयो, झोरले भन्न पाइयो, सेवारो भन्न पाइयो है। मैले धेरै चोटी भनिसकेका छु तपाईहरुलाई, यो भन्दा अगाडि पनि भनेको छु, गुड आफ्टरनून लगायतका अरू कार्यक्रममा प्रयोग गर्नुहोला। कार्यक्रम लोकसारथीमा विशुद्ध नेपाली भाषामा अभिवादन गरौं न, होइन नेपाली भाषामा अभिवादनको शब्दहरू नभए पो ल, ठिक छ अंग्रेजीमा गुड आफ्टरनून भनौ न त, गुड मर्निङ भनौ न त भन्ने हो, होइन कति प्यारो तपाईँको चाहिँ भाषा अनुसार हाम्रो मगर भाषामा झोर्ली अनि लिम्बू राई लगायतका भाषामा अब कतिपय सिवारो कतिपय अब के भन्नुहुन्छ उहाँहरूको आफ्नै अभिवादन गर्ने शैली छ, नेपालीमा समावेशी नमस्कार छ, होइन यति राम्रा शब्दहरू अभिवादनका शब्दहरू हुँदा हुँदै हामी अर्काको भाषा गुड आफ्टरनुन किन भन्नु पर्यो, होइन बरु अरु कार्यक्रममा भनौला, तर यो कार्यक्रममा नमस्कार बरु लोकसांगीतिक अभिवादन भन्न मिल्यो है। हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा फोन गर्नु भएको थियो हाम्रो बीचमा साथी, उहाँ कमला लुङ्गेरी आउनु भएको थियो। सकेसम्म हामी हाम्रै नेपाली अभिवादनलाई प्रोत्साहित दिउँ न यो कार्यक्रममा, कस्तो हुन्छ होइन, के छ तपाईँको विचार? यति बेला अर्को साथी हुनुहुन्छ भन्दै थिए, फोन आएको छैन, फटाफट फोन डायल गर्नुहोला 9868304040। आज गीत गाउन पाइन्छ, गीत गाउनको लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु 9868304040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। आज 2071 सालदेखि 2082 सालसम्मका गीतहरू, 83 सालसम्मका गीतहरू गाउनुहोला। मलाई फेरि 2082 आइरहेछ कि, अहिले 83 लागिसक्यो मलाई, फेरि मेरो दिमागमा फेरि 2082 घुमिरहेछ, होइन गाह्रो छ मलाई पनि आफ्नै दिमागलाई त 2083 अपडेट गर्न सकेका छैन मैले, गाह्रो छ मलाई। 9868304040 फोन डायल गर्नुहोला, नयाँ नयाँ लोक भाकाहरू गाउनका लागि आउनुहोला है, आज पुराना गीत गाउन पाइँदैन, नयाँ नयाँ लोक भाकाहरू गाउनका लागि फोन गर्नुहोला भन्छु, र फटाफट फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्ते नमस्कार, को बोल्नुभयो, कहाँ बाट? धनकुटाबाट रूपा राई, के छ रूपाजी खबर? वेदरतिर पानी परिराखेको छ, आज कुन गीत गाउनुहुन्छ होला भन्नुहोस्?
3: मैले चाल्यो बतास गाउँदा मिल्छ दाइ?
0: मिल्छ होला, गाउनुहोस्। मेनुका परियार र सीताराम परियारको हो, ल मिल्छ गाउनुहोस्।
3: बस परेको छ मलाई साह्रै मन परेको, चलो बतासा बस गरेको तर मलाई साह्रै मन परेको, चलो बतासा साह्रै सिकालु मलो बतासा मन फेरी जाने मन बतासा गाडै सिपायो मसलो पतासा मन छोरी जाने माया कता छ मन छोरी जाने माया कता छ दाइ
0: मन छोरी जाने माया त रूपाको मनमा होला ग्यारे होइन र
3: हजुर
0: के राख्नु भएको छैन र कतै अर्को अन्त्यतिर फालिदिनु भयो
3: छैन दाइ
0: छैन आफ्नै मनमा राख्नु भएको छ ल ठिक छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि विदा गर्छौ नमस्ते अब हामी एउटा गीत राख्छौँ तपाईँको लागि गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो लोकभाका तपाईँको लागि

0: गालिका रोका र वसन्त थापाको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं, तपाईं यतिबेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज नयाँ नयाँ लोकगीतहरू गाउनका लागि आउनु होला, तपाईको प्रतिभा हामी सुन्ने छौं है। यदि बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार दादा।
0: नमस्कार, के बोल्नु भयो कहाँबाट?
1: म जलजली देखि मुनो खड्का।
0: जलजली कुन जिल्लामा पर्छ यो जलजली भन्ने?
1: तेह्रथुममा
0: पर्छ होइन? जलजला भएको भए त रेडियोसँग मिल्दो जुल्दो हुन्थ्यो, जलजली पो भएछ त होइन?
1: जलजली भनेको
0: तेह्रथुम वारी पछि हो नि। ए ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई जलजलीमा? रेडियो मेनस्यामबाट सुन्नुभयो होइन?
1: हजुर।
0: ल अनि तपाईँको नाम के भन्नु? म त बिर्से, हेर्नुहोस् त मेरो बिर्सनी भानी छ क्या।
1: मुना खड्का।
0: ल अनि लाउड स्पिकर बन्द गर्नु न तपाईँले, लाउड स्पिकर लाउड स्पिकर बन्द गर्नु ल।
1: सानो बनाए
0: सानो होइन कि, लाउड स्पिकर बन्द गर्नु भनेको।
1: बन्द गरिसके।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कुन गीत गाउनुहुन्छ आज?
1: मलाई त खासै आउँदैन, यसको फनानेको लागि पनि गरिहेर्छु। म एउटा गाउँछु नि दुध भए पनि।
0: नयाँ गीत गाउनुपर्छ आज, पुरानो गीत गाउन पाइने छैन। 2071 सालदेखि 83 सालसम्मकै गीतहरू गाउनु होला है त। होइन त्यो नयाँ पुरानो भन्नै मिल्दैन, नयाँ हो भने गाउनु, छैन भने विदा गर्छौ। के भो के भन्नुहुन्छ भन्नुहोस् त? यो त पुरानो हो, यो त पुरानो हो, यो त गाउन मिल्दैन, यो त पुरानो हो। हो त्यही भएर हामी भन्छौँ कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोस् भन्दा अहिलेको लागि बिदा गर्छौ। नमस्ते। मुना खड्का आउनु भएको थियो जलजलीबाट। मैले एउटा प्रसङ्ग भन्न चाहे होइन, हिजो म कार्यक्रम गुड नाइट चलाइराखेको थिएँ होइन, र कार्यक्रम गुड नाइट चलाइरहँदाखेरि एकजनाले मलाई फोन गर्नुभयो, र फोन गर्दा के भन्नु भने तपाईँको इन्क्वायरी त्यो एकदमै रिसाएको पाराले कि तपाईँको इन्क्वायरी मिलेन, तपाईँले फोन काटिदिनुहुन्छ, तपाईँले यस्तो गर्नुहुन्छ त्यस्तो गर्नुहुन्छ भन्दा मलाई कराउनु भयो। उहाँ हात्ती खर्काबाट आउनु भएको थियो होइन, उहाँ राई थरको हुनुहुन्थ्यो, र उहाँले अब के रहेछ भन्दाखेरि कार्यक्रमको बारेमा अब नबुझिकन फोन गरेर खर्काउनु भएको रहेछ। सायद अब रातिको समय अब केही अब भयो होला उहाँलाई होइन, त्यो कुराहरू त हामीलाई के थाहा हुन्छ र होइन। अनि उहाँले मलाई त्यस्तो भन्नुभयो, त्यसपछि के रहेछ भनेदेखि अब यी र यस्तै अब हेर्नुहोस् त हामीले कति भनिराखेका हुन्छौँ र उहाँहरूले कार्यक्रमलाई नबुझिकन नसुनिकन फोन गरिदिनुहुन्छ, अनि उहाँहरूलाई हामीले कसरी विषयवस्तुमा अगाडि बढाउने होइन। त्यो कारणले गर्दाखेरि बुझ्ने मान्छेले त यस्तो आक्रोश व्यक्त गर्नुहुन्न होइन, अब नबुझ्ने जो चाहिँ अलिकति उहाँको बुझाइमा कमी हुन्छ उहाँहरूले चाहिँ यस्ता खालका आक्रोशहरू व्यक्त गर्नुहुन्छ। त्यसैले म भन्छु कार्यक्रमलाई पहिला हरेक कुनै पनि कार्यक्रम, मैले यो लोकसारथी मात्र होइन कुनै पनि रेडियोमा आउने कुनै पनि कार्यक्रमहरू तपाईँले पहिला बुझ्नुहोस्, अनि उसको विषयवस्तु थाहा पाउनुहोस्, अनि बल्ल फोन गर्नुहोस् जसले गर्दा तपाईँले गर्दा अन्य साथीहरूलाई डिस्टर्ब नहोस्। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते हजुर, को बोल्नु भयो कहाँबाट? सुमन, के भन्नुभयो? सुमन लाहोर, के छ सुमनजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
2: मेरी माया नजरले ए माया जस्तै गाथो सो मलाई पनि एउटा खोखा छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, विदाय गर्छौ। नमस्ते। सुमन लाउर आउनु भएको थियो तेह्रथुमबाट, उहाँले आफ्नो प्रतिभा सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? सरिता राई, उदयपुरबाट बोल्दै हुनुहुन्छ। के छ उदयपुरतिरको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले? कुन गीत
1: भन्नुभयो?
0: त्यो दिलमा मलाई ठाउँ छ कि छैन, होइन? के छ, ठाउँ बनाउनु भएको छैन र तपाईँको लागि कसैले? ओहो, छैन नि। भनेपछि त्यो दिलमा ठाउँ बनाउने मान्छेको खोजीमा चाहिँ तपाईँ हुनुहुन्छ? भन्नलाई त गीत मात्रै हो भन्नुभयो, मनमा अनि फेरि हो भन्न मन लागेको थियो होला, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, फेरि फेरि आउनु होला, राम्रो गीत गाउनु भएको छ, गीतको लागि धन्यवाद, विदा गर्छौ। नमस्ते। सरिता राई आउनु भएको थियो उदयपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि एउटा गीत राख्नेछौ तपाईँको लागि। 9868-6040-40 फोन गर्नुहोला। साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। यो कल हामी लिन सकेनौ, आउनुभयो, सायद नेटवर्कको समस्याले गर्दा हो कि अथवा अन्य कुनै कारणले हो, उहाँको आवाज हामी सुन्न सकेनौ। पारो तपाईँको हो, 9868-6040-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। गइसक्नु भएको रहेछ। फेरि अर्को साथी आउनु भएको छ, म स्वागत गरी। नमस्कार हजुर।
3: श्रद्धा, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट? के नाम भन्नुभयो तपाईँको?
3: मदन थापा।
0: मदन थापा, तेह्रथुम
3: मोराहाङबाट।
0: मोराहाङबाट है? के छ तेह्रथुम मोराहाङतिरको हालखबर?
3: मेरो खबर सबै ठिकै छ, मोराहाङतिरको अलिक खुसी छ
0: भन्दा। लाउड स्पिकर बन्द गर्नु ल, तपाईँको आवाज झिकझाक आइरहेछ, हाम्रो आवाज हामीतिरै ठुक्किला ठुक्किला जस्तो भइरहेछ, लाउड स्पिकर बन्द गर्नु ल। हुन्छ, आज कुन गीत गाउनुहुन्छ? कुन गीत भन्नुभयो?
3: भुल्नै भयो झोल भन्ने।
0: यो त पुरानो गीत होइन? यो त पुरानो गीत होइन,
3: नयाँ होइन।
0: कति सालमा आएको गीत हो भन्नुहोस् त?
3: यो 73 सालमा आएको जस्तो लाग्यो।
0: लगाउनुहोस् त।
3: आँखामा बस्या भए बगाउने आँसुले
0: यो तपाईँले गीत गाउनु भएको कि कविता भन्नुभयो भन्नुहोस् त? अनि यो कविताको शैलीमा के गर्नुभयो? आउनु भएको थियो साथी, गीत गाउनको लागि गीत जसरी गाउनुहोस् न, गीत गाउनु आउने भइझेल भनिदिनुहुन्छ होइन। एउटा गीतको मर्यादा हुन्छ, गीतको लय हुन्छ। तपाईँलाई गीत गाउन अलिकति गीत गाउन सकिन्छ, सक्छु जस्तो लाग्छ भने मात्रै फोन गर्नुहोस् न, बरु अरू साथीहरूलाई पालो दिनुहोस् क्या। गीत गाउँदा गाउँदै अनि मजाले गीत गाएर गीत गाउँदै घुनै छोडो झेल भन्न त यो गीत त पुरा भएन नि, यो त गीतको मर्म बिग्रियो। यो त तपाईँले गीत गाउन सक्नु भएन, गीत त्यो मर्म बिगार्नुभयो। यसरी गीतको मर्म बिगाएर चाहिँ गीत नगाइदिनु होला है, म तपाईँलाई आग्रह गर्छु। 9868304040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। अब यही गीत तपाईँको गायक र गायिका सर्जकहरूले सुन्नुभयो भने उहाँले अब यो गीत, यो मान्छेले कस्तो गीत गायो भन्ने हुन्छ कि होइन। त्यसैले गीतको लय, गीतको मर्म भनेको गीतलाई लयबद्ध तरिकाले गाउन सक्नु हो होइन। कविता भने जसरी भन्दा भन्ने होइन है, गीत गाउनका लागि आउनुहोस्, गीतको थिएको भन्नका लागि होइन, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
4: नमस्ते,
0: बोल्नुभयो कहाँबाट?
4: म पास्टरबाट हो, रिता लिम्बु।
0: रिता के भन्नुभयो?
4: लिम्बु।
0: रिता लिम्बु पास्टरबाट। के छ
4: हजुर
0: पास्टरतिरको खबर?
4: एकदमै ठिकै छ भाइ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
4: यति बेला बसी बसी छ भन्नुभयो,
0: बसी बसाई। कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
4: मैले रेडियो मेन श्यामबाट सुनिरहेको
0: छु। रेडियो मेन श्याम, कार्यक्रम कस्तो लागिराखेको छ?
4: कार्यक्रम एकदमै राम्रो लाग्यो।
0: तपाईँलाई किन कार्यक्रम राम्रो लाग्यो भन्नुहोस् त?
4: अब किन भने लोक सङ्गीतलाई चाहिँ माया गर्न सिकाउँछ जस्तो लाग्छ मलाई
0: है।
4: हजुर, त्यही भएर राम्रो लाग्छ यो कार्यक्रम।
0: ल, आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ नि तपाईँलाई? एउटा गीत गाउनुहोस्, नयाँ गीत गाउनुहोस् है, पुरानो गीत नगाउनु होला। आउनु भएको थियो, पुरानो गीत नगाइदिनुहोस् भन्छु, नयाँ गीत गाउनुहोस् भन्छु, फेरि पुरानै गीत गाइदिनुहुन्छ। यो त शनिबार पनि साथीहरूले गाउनुहुन्छ, याद यादमा त न मन जल्छ भन्ने गीत त शनिबारको शनिबारको बसाइमा पनि गाउनुहुन्छ उहाँहरूले। यो त पुरानो गीत अन्तर्गत पर्छ, रामजी खान र टिकापुनको आवाज होइन। त्यसैले पुरानो गीत नगाउनु न, नयाँ गीत गाउनुहोस् क्या। नयाँ गीत 2071 सालदेखि 2083 साल आजसम्मका गीतहरू गाइदिनुहोस् न है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
5: हेलो,
0: नमस्ते, को बोल्नुभयो कहाँबाट? मनिषा महरा, कहाँबाट? तपाईँको अलि आवाज बुझिएन हजुर। हेलो,
5: हेलो,
0: तपाईँको आवाज अलि बुझिएन, कहाँबाट भन्नुभयो? मनिषा मोहरा मात्रै बुझ्यो, अरू तपाईँको जिल्लाको नाम भन्नुहोस् त, कुन जिल्लाबाट बोल्नुभयो? सिराप, सिराप भन्नुभयो? यो सिराप भन्ने कुन जिल्ला पर्छ? तापले जुन जिल्लामा? ए, तेह्राथुम जिल्ला हो, त्यसरी तेह्राथुम सिराप भन्नुहोस् न त होइन। ल, मनिषाजी कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ? ल गाउनुहोस्, गाउनु। ए, यो कम्मरैमा पटुकी, यो त रुकुमै कोट, यो गाउन मिल्दैन नि, यो त मुभी सङ्ग हो, यो फिल्मी गीत कहाँ लोक गीत भन्न गाउन पाइयो त? यो त फिल्मी गीत हो होइन, यो कुसुमा फिल्मको गीत हो, यो गीत फिल्मी गीत त कहाँ यहाँ गाउन पाइयो त नि। तपाईँले कार्यक्रम सुन्नु, तपाईँको कार्यक्रमको नाम के हो भन्नुहोस् त? हाम्रो यो कार्यक्रम जुन प्रसारण भइराखेको छ, यो कार्यक्रमको नाम के हो भन्नुहोस् त? थाहा भएन भने सुनेर थाहा पाएर फोन गर्नुहोस्, अहिलेका लागि विदा गर्छौँ। साथीले फोन गर्नुहुन्छ कार्यक्रमको नाम के हो भन्दाखेरि कार्यक्रमको नाम भन्न सक्नुहुन्न, यस्तो चाहिँ हुनु भएन, कार्यक्रमको नाम थाहा पाउनु पर्यो। कार्यक्रम लोकसारथी हो, कार्यक्रम लोकसारथी भन्दा बित्तिकै लोकगीत संगीतलाई मात्रै समावेश गर्छ, अन्य विधाका गीत संगीतलाई समावेश गर्दैन है। अब आउने प्रत्येक साथीहरूलाई कार्यक्रमको नाम के हो भनेर सोध्नुपर्ने अवस्था आयो है। यस्तो हो भने त अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। अब यस्तो सुन्दाखेरि कति कडा गरे हो, कति कार्यक्रम चलाउनै नजान जस्तो भन्नुहुन्छ होला, तर के गर्नु, कार्यक्रमको नियम हो। यति नियम बिग्रिँदा बित्तिकै तपाईँहरूबाटै सुझाव आउँछ, यो साथीले नियम बिगार्नुभयो, किन बिगार्न दिनुभयो भनेर तपाईँहरूबाटै कम्प्लेन आउँछ क्या। त्यो कारणले गर्दाखेरि हामी पनि तपाईँहरूको त्यो कम्प्लेन अर्थात् भनौँ न सुझाव, नकारात्मक सुझाव नआओस् होइन भनेर नै हामीले यो कार्यक्रमलाई यसरी यति स्ट्रिक्ट, यति भनौँ न कडा नियमअनुसार चल्न खोजेका हौ होइन। तपाईँहरूलाई नै हामी नै त्यो नियमभित्र बाँधिनौँ भने तपाईँहरूलाई फेरि नियममा राख्नुको कुनै औचित्य रहँदैन। त्यो कारणले गर्दाखेरि हामीले सबैलाई बराबर रूपमा ठान्नुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला अर्को गीत राख्छौँ, गीत प्रसिद्ध भएको मासमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। वसन्त थापा र देवी घरतीको आवाज लाई प्रस्तुतिमा जोडिसकेका छौं। यति बेला अर्को साथी हुनुहुन्छ 9867039940 मा। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
1: भोजपुरबाट अभिराम बस्नेत।
0: अभिराम बस्नेत बोल्दै हुनुहुन्छ भोजपुरबाट होइन?
1: हजुर।
0: के छ अभिरामजी खबर तपाईँको?
1: ठिक ठाक छ हजुर, गोठालो गरिँदैछ।
0: ए अनि रेडियो भोजपुर एफएमबाट सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ल आज कुन गीत गाउनुहुन्छ अभिरामजीले? मजाले गाउन पाइन्छ, गाउनुहोस्।
1: गलबन्दी च्यातियो तिमीले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर, हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर, बोबो कान्छी नगर मेरो त्यो दिलामा, हुँदैन बस्नेरो पछ्यौरी पछ्यौरी च्यातियो तिमीले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर।
0: पछ्यौरी पछ्यौरी च्यातियो तिमीले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर, होइन?
1: हजुर हजुर।
0: भनेपछि तपाईँले कसको पछ्यौरी तान्न जानु होला भन्नु सबै यहाँनिर?
1: खै अब बिर्सी गइयो
0: बिर्सी गइयो होइन?
1: हजुर।
0: ऊ बेलामा गएको ऊ बेलामा गरेको कुरा अहिले कहाँ सम्झना हुन्छ त नि, होइन?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9867039940 को नम्बरमा। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, भन्दै थिए फोन आएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नु।

0: नयाँ नयाँ गीत गाउन पाउनुहुन्छ पाउनुहुन्छ आज तपाईँले। यति बेला के छ आउनु भएको छैन भन्ने कुरा आयो, के छ अब फटाफट फोन डायल गर्नु, नम्बर नितान्त खाली छ तपाईँको लागि। नयाँ नयाँ गीत गाउन पाइन्छ कार्यक्रम लोक सारथीमा, फोन डायल गरिसकेपछि 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। के छ साथी हुनुहुन्छ हुनुहुन्छ? नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
1: म तनहुँबाट तारा गुरुङ।
0: तारा गुरुङ, तनहु कुन ठाउँबाट हजुर?
1: तनहु बन्दीपुर।
0: बन्दीपुरबाट, के छ ताराजी खबर तपाईँको?
1: एकदम ठिक छ हजुर,
0: एकदम ठिक छ। अलि टाठो आवाजमा बोल्नु होला
1: हजुर।
0: अनि रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो?
1: हजुर।
0: अनि ताराजीलाई कस्तो लाग्छ कार्यक्रम?
1: एकदम राम्रो लाग्छ, पहिला
0: पहिला सुन्ने मात्रै गर्नुहुन्थ्यो, आज फोन पनि गर्नुभयो होइन?
1: हजुर।
0: आज कुन गीत गाउनुहुन्छ ताराले? बागलुङ बिना मारेको। यो पुरानो हो कि नयाँ?
1: नयाँ हो।
0: लगाउनुहोस्।

0: Ella, pulpa, pulpa, gava, atar, lindiera, atabas, lumina, maripu, atabas, lumina, maripu, eu te cura, todo mundo. Sanulai Hiro maya Kina Mareko
1: Mata Baglung Bina Mareko Aina Tabi da Tano Bandipur Go Aina Ravane
0: Oh
1: Ani Kaan Bina Mareko Vannu Vada Ni Ahun Sa Kari Kama Aunu Go Ramal Gita Aunu Go Tabi Ko Sorbune Mitho Raisa Aina
0: हजुर हजुर
1: आज डर लाग्यो कि हैन पहिलो चोटी डर लाग्यो अब दोस्रो तेस्रो चोटी आउँदाखेरि डर नलाग्ला हैन ओके ल हुन्छ बिदाई गर्छु नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा तारा गुरुङ आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं बागलुङ बिना मारे भन्ने गीत गाएर जानु भएको छ पालो तपाईको हो फोन गर्नु होला 9867309440 को नम्बरमा आउनु होला तपाईको लागि नम्बर खुला गरेका छौ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हेलो हजुर लोक संगीतिक अभिवादन है वीरेन्द्र सर
1: नमस्कार लोक संगीतिक अभिवादन को बोल्नु भो कहाँबाट हजुर
2: उइतानी हजुर मिजाला नया गर्न मान्छे पाँच तर्क हिलियाङ साथ डाटा शुक्रराज रसाइली निर्देशको आवाज है
1: सर शुक्रराज रसाइली निर्देशको आवाज बन्नु भो
2: हजुर हजुर पक्कै पनि है
1: अनि यति बेला के गर्दै हुनुहुन्छ होला भन्नुस्
2: यति बेला चाहिँ यसो घर आउँछु काम गर्दै अब ड्युटी तिर पो हिन्न लाग्यो अवस्था भन्नु पर्छ है त वीरेन्द्र
1: का के गर्नुहुन्छ कहाँ के गर्नुहुन्छ भन्नुस् त
2: हजुर अब यसो त्यस्तो हो के गर्ने यसो नुन तेल खाने बाटो त गर्नै पर्यो सर होइन यसो सब स्टेसनतिर सेक्युरिटी गार्ड हो
1: ए ल ठिक छ कहाँको कुन सब स्टेसनतिर हो
2: हाम्रो पाँचतारको थापाटार सब स्टेसन भन्छ है त सर
1: ए यो विद्युतको सब स्टेसन हो कि के को सब स्टेसन भन्नाले त्यो
2: हजुर हजुर विद्युतकै सब स्टेसन हो 132 केभी काठमाडौँतिर केन्द्रीय प्रसारण लाइनमा जोडिने जाने
1: ए ल ठिक छ अनि शुक्रराजजीले आज कस्तो खालको गीत गाउनुपर्छ कुन गीत गाउनुहुन्छ
2: खै सर अब गीत चाहिँ लोकदोरी मलाई पनि मन चाहिँ पर्छ तर अब कुन अब कति 70-71 सालदेखि यताको भन्दै हुनुहुन्थ्यो अब कुन कति सालको भन्ने चाहिँ अलिक छुट्याउन चाहिँ आउँदैन होइन
1: होइन अहिले भर्खरै बजारमा आएको गीतहरू त गाइदिनुहोस् न भइहाल्छ नि अहिले भर्खर धेरै गीतहरू आएछ नि त होइन
2: अहिले भर्खरै आएको त अलिक गाउन अलिक गाह्रो पर्छ होला सर एक दुईचोटि यसो अलिक सुन्न पाए चाहिँ होइन एक दुई लाइन यसो टिक्न पाए चाहिँ
1: आज कुन गीत गाउनुहुन्छ होला गीतको बोल भन्नुहोस् त हामीले यो गाउन मिल्छ मिल्दैन भनिदिइहाल्छौँ
2: म भनेको नहेर्नु लुकेर तिम्रो घरमा नौमाती बजाउँदा मलाई
1: यो त मिल्दैन नि हजुर यो त मिल्दैन यो त पुरानो खुमन अधिकारीको गीत हो यो पुरानो हो है
2: ए अनि यो कोदो रोप्दा लागेको
1: यो पनि मिल्दैन यो पनि मिल्दैन यो पनि पुरानो हो
2: सुन्छु नि त सर ल
1: ल उसो भए अहिलेका लागि अब के छ सालको पातको टपरी गाउन सक्नुहुन्छ जाम सोस धाई यो पनि गाउन सक्नुहुन्छ अनि औची बेरुवाको यो पनि गाउन सक्नुहुन्छ होइन
2: सालको पातको टपरी हुने नहुने
1: ल गाउनुहोस् ल गाउनुहोस् गाउनुहोस् त्यही गाउनुहोस्
2: थोरै यसो कोसिस गर्छु नि है
1: ल गर्नुहोस् त
2: सालको पात तपरी हुने नहुने सल्लैको सालको पात तपरी हुने एधरै नहुने सल्लैको तिम्रो माया कति छ कति एधरै नलाउ पछि हल्लैको एधरै नलाउ पछि हल्लैको अनि त्यहाँबाट त आफ्नो पो त हो सर अनि के पो गर्नु
1: लौ त हुन्छ फेरि आउनु होला फेरि आउने बेलामा एक टुक्का पुरा गाउने गरी आउनु होला अहिलेको लागि विदाई गर्छौ नमस्ते
2: हुन्छ हस् हजुर नमस्ते
1: टेलिफोन
2: सरलाई एउटा सुझाव चाहिँ दिउँ कि जस्तो लागिरहेछ
1: भन्नुहोस् त
2: यो अब यति सङ्घर्ष गरेर होइन साथीहरूले पल लगाएको हुन्छ सर अनि अब यो गीत गाउनेमा अब जस्तै अन्ताक्षरीमा होइन अनि अब गीतको धुनहरू कुन कलाकारको हो त्यो चिन्नेहरू साथीहरूको लागि यसो दुई चारजनासम्म साथीहरूलाई सम्झिन दिनुभएको भए चाहिँ अलिक आभारी हुनेछौँ कि भन्ने नि.
1: होइन यो त बिहिबारी बसाईमा छ, धुन चिन्ने बसाईमा सही जवाब मिलाउनेहरूलाई चाहिँ छ, सही जवाब नमिलाउनेहरूले त छैन, मिलाउनेहरूलाई चाहिँ छ है.
2: हजुर हजुर, अन्यत्र नसम्झिनु होला, मैले यसको सल्लाह सुझाव
1: छैन. ल ठिक छ, मैले तपाईँलाई जानकारी दिएँ बिहिबारी बसाईमा छ अनि मंगलबार बसाईमा मिलाउनेलाई, मिलाउनेलाई चाहिँ छ है, मिलाउनेलाई प्रश्नको सही जवाब दिनेलाई चाहिँ छ है. हुन्छ, बिदा गर्छु, नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छ. अब हामी समयको पाबन्दीमा छौँ, अब हामी कुनै पनि साथीलाई पालो दिन सक्दैनौ. उहाँले अन्ताक्षरी धुन चिन्ने बसाई भन्नुभयो, धुन चिन्ने बसाईमा सही जवाब दिनुभयो भने साथीहरूले सम्झिन पाउनुहुन्छ. अन्ताक्षरीको बसाईमा हामी राखेका छैनौ किनभने तपाईँको चाहिँ साथीहरूलाई सम्झिनको लागि होइन नि, कार्यक्रमको विषयवस्तुमा सहभागिता जनाउने हो. हामीले पहिला दिनदिनै राखेका थियौँ तर अहिले चाहिँ यस दिनदिनै सम्झना समर्पण अलिक झाउ हुन्छ, एक दिन मात्रै राख्नुहोस् भन्ने साथीहरूको गुनासो आइसकेपछि बिहिबारीय बसाईमा र मंगलबारीय बसाईमा, त्यही पनि मंगलबारीय बसाईमा सही जवाब दिने साथीहरूलाई मात्रै राखेका छौँ है. यो कुरामा तपाईँलाई जानकारी गराए. लौ त तिनछेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु. कार्यक्रम कहाँ कहाँबाट सुन्ने गर्नुहुन्छ, कुन कुन ठाउँबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ, कार्यक्रम मनपर्छ कि पर्दैन होइन, जानकारी गराउनु पर्यो नि. किनभने फोन गर्ने सीमित साथीहरू हुनुहुन्छ भने सुन्ने धेरै साथीहरू हुनुहुन्छ र सुन्ने साथीहरूले यो ठाउँबाट म कार्यक्रम सुन्ने गर्छु, तपाईँको भनौँ तपाईँले चलाउनु भएको कार्यक्रम मनपर्छ अथवा यो कमी कमजोरी छ भन्दा भनिदिनु भयो भने असाध्यै राम्रो हुन्छ. जसका लागि तपाईँले मन लाग्छ फोन गर्नुहोस्, मन लाग्दैन म्यासेज गर्दा पनि जानकारी दिन सक्नुहुन्छ. जसका लागि नम्बर टिप्नु होला 98644 17298 98644 17298 सिधै मलाई फोन वा म्यासेज गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. तपाईँको बाँकी पल शुभ रहोस्. नमस्कार. रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं.

0: हजला ट्रैक चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा 6 वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ। आज महादरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्धन, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको उक्त समितिकी सभापति डाक्टर ओजस्वी शेरचन्दले जानकारी दिनुभयो। उपसमिति संयोजकको जिम्मेवारी भने सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। प्रहरीले हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 जना युवालाई सार्वजनिक गरेको छ। प्रहरीले राष्ट्रपति कार्यालय स्थित निवासको भित्तामा सजाय राखिएका हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 जना युवालाई सार्वजनिक गरेको हो। सार्वजनिक हुनेमा काठमाडौँ तार्केश्वर नगरपालिका 9, मनमैजुका 25 वर्षीय राजीव महर्जन, गोर्खाको धार्चे गाउँपालिका 4 लाप्राक घरबै, तार्केश्वर 10 मनमैजु बस्ने 26 वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौँ महानगरपालिका 17 घर भएका 27 वर्षीय आयुष महर्जन, बैतडीको डिलासेनी गाउँपालिका 3 घर भई टोखा नगरपालिका 2 सपन तीर्थ बस्ने 24 वर्षीय पुरन बोहरा र गोर्खाको अजीरकोट गाउँपालिका 4 घर भई मनमैजु बस्ने 20 वर्षीय सन्त बहादुर भुजेल रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पोखरा महानगरपालिकाले पोखरा बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ। केही दिन अघि मात्रै जग्गा व्यवस्थापन समितिले महानगरपालिकाभित्र विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरेको समितिका संयोजक वडा नम्बर 17 वडाध्यक्ष राधिका शाही योगीले बताउनुभयो। महानगरपालिकाले वडाध्यक्ष योगीको संयोजकत्वमा 7 सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ। 10 दिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेश गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001698 9066473344।

0: त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
2: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
2: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
1: मोबाइल नम्बर 9916664683,
0: 9560443।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफगाफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9046379141।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमोलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: DFM 94.2 समुदाय को आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556066656
3: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
4: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
3: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
6: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
6: हुन्छ हुन्छ दाई
7: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
2: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042 97452800

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: World Inco Festivity Offer. अब Pound House 1 वर्ष को 200 Mbps Internet TV साथ में Dual Band Router, Nokia Beacon 1.1 Mesh Router और Net TV Set Top Box मात्र रूप 1200 प्रति महीना में सर्थहरू लागू होने चाहिए। छिटो बने गई World Inc.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
6: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
5: ए हो र, सेवा राम्रो हुन्छ त?
6: हो एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
5: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
6: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
7: 9827848448, 9846554495 र 9460011818।
8: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
8: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
8: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
8: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
8: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: व्यास 4, मेन रोड, दमौली, तनहुँ।

0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 9816161326, 9843600056, 9819113627, 0665650025।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं।
2: उडानलाई मूर्त रूप दिन पर्यटन मन्त्री खड्गराज पौडेल, फ्लाइ दुबईका अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्य बीच पटक पटक छलफल भइरहेको छ।
3: काठमाडौँको मनमैजु र टोखा क्षेत्रबाट प्रहरीले हात्तीको चारवटा धारासहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजीव महर्जन, ठेक प्रसाद गुरूङ, पूरण बोहरा, आयुष महर्जन र सन्त बहादुर भुजेल रहेका छन्। राष्ट्रपति कार्यालयको भित्तामा सजाइएको ती ऐतिहासिक धाराहरू गत भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा चोरी भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार छेत्रीका अनुसार तारकेश्वरको मनमैजु बस्ने राजीवको घर नजिकै खाली जग्गा मा गाडेर राखिएको अवस्थामा दुईवटा र सन्त बहादुरको कोठाबाट झोलामा लुकाइएको थप दुईवटा हात्तीको धारा बरामद गरिएको छ। छापा मार्ने क्रममा महर्जनको कोठाबाट लागू औषध ट्रामाडोलका 150 क्याप्सुल समेत फेला परेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ।
2: सरकारले स्थल मार्ग हुँदै नेपालभित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढ़ाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 रूपियाँ मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसुल लाग्ने छैन। यसअघि यो सीमा मात्र 100 रूपियाँ रहेकामा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 रूपियाँ पुर्याएको हो। सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सीमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा भने दिइने छैन, तर 500 रूपियाँ मूल्यसम्मका घरायसी तथा निजी प्रयोगका वस्तुहरू साथमा ल्याएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका विभिन्न स्थानबाट चोरी भई फेला परेका 40 दुई पाङ्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। आज कार्यालयमा आयोजित कार्यक्रमका बीच ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले 25 मोटरसाइकल र 15 स्कूटर धनीलाई जिम्मा लगाउनु भएको हो। विभिन्न समयमा परेका निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा कतिपय सवारी साधन वास्तविक त कतिपय नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेका थिए। खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कोशी प्रदेशमा आर्थिक अनुशासनहीनता र बेरोजगारीको ग्राफ बढ्दै गएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 कोशी प्रदेशमा 58,66,83,000 रूपियाँ बेरोजगारी देखिएको हो। कोशी प्रदेशका 182 सरकारी कार्यालय, विभिन्न समिति तथा 26 अन्य संस्था गरी 208 निकायको लेखा परीक्षण गर्दा यो परिणाममा बेरोजगारी फेला परेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ मात्रै 27,45,00,000 भन्दा बढ़ीको प्रमाण कागजात पेश भएको पाइएको छ भने 14,65,00,000 रूपियाँ असुल गर्नुपर्ने सूचीमा छ।
2: नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका संस्थापक, शेयरधनी र उच्च व्यवस्थापकहरूलाई आफ्ना आपराधिक गतिविधिमा संलग्नता भए वा नभएको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। संस्थाको चुक्ता पूँजीको 5% वा 50,00,000 रूपियाँ भन्दा बढ़ी शेयर स्वामित्व भएका लगानीकर्ता, संचालक तथा उच्च व्यवस्थापकीय पदमा नियुक्त हुने व्यक्तिहरूले यो विवरण बुझाउनुपर्नेछ। राष्ट्र बैंकका अनुसार लगानीकर्ता र व्यवस्थापकले स्वदेश वा विदेशमा कुनै मुद्दा मामिला, अनुसन्धान कालो सूचीमा परे नपरेको, सरकारी एउटा तथा राजस्व तिर्न बाँकी रहे नरहेको र स्वार्थको द्वन्द्व भए नभएको स्पष्ट पार्नुपर्नेछ।
1: शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढ़्यो। उतार चढ़ावका बीच नेप्से परिसूचक 2.66 अंकले बढ़ेर 2,780.25 बिन्दुमा पुगेको हो। बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकममा पनि उत्साह थपिदिएको छ। आज 5,73,81,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर खरिद बिक्री भएको छ। आजको बजारमा विशेष गरी निर्जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूहको सूचक आज 3.37% बढ़ेर वैशाख 2 गते यताकै बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।
2: अब विदेशका खबर। थाइल्याण्डसँगको लामो समयदेखिको समुद्री सीमा विवाद समाधानका लागि कम्बोडियाले संयुक्त राष्ट्र संघीय महासन्धि अनक्लोज अन्तर्गत अनिवार्य मध्यस्थता प्रक्रिया शुरू गरेको छ। थाइल्याण्ड सरकारले गत महिना 2001 को सीमा वार्ता सम्झौता एकपक्षीय रूपमा खारेज गरेपछि कम्बोडियाले यो कानूनी कदम चालेको हो। दुई देशबीच विवादित रहेको करिब 26,000 वर्ग किलोमिटर समुद्री क्षेत्रमा झण्डे 300 अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ।
1: पश्चिमी जापानको बाकायामा प्रान्तको दक्षिणी भागमा आज शक्तिशाली टाइफुन जाङमीले अवतरण गरेको छ। आँधीका कारण देशका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको उच्च जोखिम बढ़ेपछि जापानको मौसम विज्ञान विभागले व्यापक सतर्कता अप्नाउन आग्रह गरेको छ। बाकायामाको कोजा नदीमा बाढ़ीको खतरा बढ़ेकाले आपतकालीन स्तरको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको नयाँ T20I वरियतामा नेपाली टोलीका ओपनर कुशल भुर्तेलले दुई स्थान सुधार गरेका छन्। नयाँ वरियता अनुसार भुर्तेल 64 स्थानमा उक्लिएका हुन्। सिंगापुरमा जारी एसियन गेम्स छनौट अन्तर्गत चीन विरूद्धको खेलमा भुर्तेलले 43 बलमा 129 रनको उत्कृष्ट इनिङ खेलेका थिए। यस्तै ब्याटिङ वरियतातर्फ रोहित पौडेल 88 र आसिफ शेख 96 स्थानमा छन्। यता अलराउण्डरतर्फ भने नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी एक स्थान तल खस्कदै 5 स्थानमा पुगेका छन्। चीन विरूद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा अवसर नपाएका दिपेन्द्र 239 रेटिङ अंकका साथ वेस्ट इण्डिजका रस्टन चेजसँगै संयुक्त रूपमा 5 स्थानमा रहेका हुन्।
1: नेपाल सुपर लीग फुटबलको चौथो संस्करण आगामी 5 सेप्टेम्बरबाट शुरू हुने भएको छ। एनएसएलका अध्यक्ष श्रेयांश कार्कीका अनुसार यस पटकको लीग देशव्यापी होम एण्ड अवे ढाँचामा सञ्चालन हुनेछ। प्रतियोगितालाई अझै व्यापक बनाउन हाल रहेका 7 क्लबमा 3 नयाँ क्लब थपेर टोलीको संख्या 10 पुर्याइने भएको छ।
2: र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लीग 2 को तयारीका लागि जर्सीसँग 2 खेलको दिवसीय अभ्यास श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्डसमा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पूर्व सन्ध्यामा नेपाली टोलीले जर्सीमा प्रशिक्षण गर्ने र सोही क्रममा आगामी जुलाई 13 र 15 तारीखमा जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका तय भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको यो त्रिकोणात्मक श्रृंखला आगामी जुलाई 21-31 नेदरल्याण्डसमा सञ्चालन हुँदैछ, जसमा नेपाल, नामेबिया र आयोजक नेदरल्याण्डसँग सहभागी हुने। जादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: न्यायाधीश नियुक्तिमा ढिलाइ नगर्न न्याय परिषदलाई सर्वोच्चको आदेश. न्यायालयमा बिचौलिया प्रभाव विरूद्ध शून्य सहनशीलता अप्नाइने. अप्ठ्यारो परिस्थितिमा पार्टी नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा. आफ्नो विकल्प खोज्ने र अनुशासन उल्लंघन गर्नेमाथि कार्यवाहीको चेतावनी.
2: कानून समितिको नयाँ कार्यविधि पारित. संवैधानिक आयोगका प्रतिवेदन कार्यान्वयन गर्न दबाव. मधेसमा मन्त्रालय घटाउने तयारी. लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा. उत्पादन र सुशासनमा कर्णाली प्रदेश सरकारको जोड.
1: निजी अस्पतालमा स्वास्थ्य बीमाको सुविधा कटौती. आकस्मिक उपचार मात्र गर्न बोर्डको सर्कुलर. जेएनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट गायब पारिएको हात्तीको दारा बरामद. पाँचजनामाथि अनुसन्धान शुरू.
2: थाइल्याण्डले सीमा वार्ता सम्झौता खारेज गरेपछि कम्बोडिया कानूनी लड़ाईमा. संयुक्त राष्ट्रसंघ अन्तर्गत मध्यस्थता प्रक्रिया शुरू. टाइफुन झाङमीका कारण जापानमा उच्च सतर्कता. बाढ़ी र पहिरोको आपतकालीन चेतावनी जारी.
1: र आईसीसीको नयाँ टी20 वरियता सार्वजनिक. ब्याटिङतर्फ कुशल भुर्तेलको स्थानमा सुधार. अलराउण्डरमा दिपेन्द्र सिंह ऐरी पाँचौं स्थानमा झरे. नेपाल सुपर लीग आगामी सेप्टेम्बर 5 हुने. 3 नयाँ टोली थपिने. नेदरल्याण्ड्स भ्रमण अघि जर्सीसँग नेपालको अभ्यास श्रृंखला तय.
2: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ सनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. बिदा दिनुहोस्. नमस्कार.

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाछ हानि होला खै
8: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा
9: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
8: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826097094
7: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
7: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
1: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0625367115 र 9814120740

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। मकैको खोस्टा उपयोगका लागि तालिम। मुक्तिनाथ र लोमनथाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल। 70 वर्षमा नागरिकता। श्रीमानको हत्या आरोपमा श्रीमती सहित 3 जना पक्राउ। र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, इरानमाथि अमेरिकाको जवाफी हमला।

अब समाचार विस्तारमा। केही समय अघिसम्म मकै भित्राएपछि खेतबारी वा घर आँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो। तर हाल त्यही खोस्टा महिलाहरूका लागि सिप सिर्जना र आम्दानीको माध्यम बन्न थालेको छ। यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। जनभावना नेवाखल मिसा पुच दमौलीको आयोजना तथा ब्याच नगरपालिका 3 वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि सुरु भएको 5 दिने तालिममा 40 जना महिला सहभागी छन्। तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई उपयोग गर्न विभिन्न आकारमा मोड्दै गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ। वडाध्यक्ष अनुप राणाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो। तालिमपछि व्यावहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो। सिप सिकेर मात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ। यस कार्यमा सहयोग गर्छौँ, वडाध्यक्ष राणाले भन्नुभयो। ब्यास नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठले सिपलाई आय आर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनुभयो। उहाँले स्थानीय स्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो। महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खुस्टा जस्तो सामान्य पशुले पनि राम्रो आम्दानी दिन सक्ने बताउनुभयो। सृजनशीलता र मेहनत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ। त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मनिर्भर बन्न आवश्यक छ, उहाँले भन्नुभयो। वडा सचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उहाँको भनाइ थियो। जनभावना नेवाखल मिसा पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। सचिव सरिता श्रेष्ठले आमा समूह टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनौट गरी तालिम दिन थालिएको बताउनुभयो। यही जेठ 23 गतिसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ। गण्डकी प्रदेश सरकारले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र ऐतिहासिक लोमाङथाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ। प्रदेश प्रमुख डिलीराज भट्टले मङ्गलबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 1 मा समुद्र सतहदेखि 3710 मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा परिचित मुक्तिनाथ मन्दिर र लोमाङथाङ गाउँपालिकामा माटोको पर्खालभित्र रहेको 14 औं शताब्दीको ऐतिहासिक लोमाङथाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभावकारी पहल गरिने उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकारले विगतमा पनि संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूले असन्तुष्टि जनाउँदै आएका छन्। यस्तो अवस्थामा आगामी वर्षको नीति तथा कार्यक्रममा पुनः यो विषय समेटिएको हो। करिब 700 वर्षभन्दा बढी पुरानो इतिहास बोकेको ढुङ्गा र माटोले निर्मित विशाल पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमाङथाङ दरबार 14 औं शताब्दीमा तत्कालीन राजा आङदेन साङबो विष्टको कार्यकालमा निर्माण भएको मानिन्छ। सन् 2008 मा संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सूचीकृत गर्न प्रस्ताव गरे पनि स्थानीय स्तरमा प्रारम्भमा अनिच्छा देखिए पनि सम्पदा सूचीकृत भए संरक्षण र पर्यटन प्रवर्धनमा सहज हुने बुझाएपछि चासो बढेको हो। त्यस यता युनेस्कोले पटक पटक अध्ययन समेत गरेको छ। त्यसै गरी मुक्तिनाथ क्षेत्रमा रहेका पुराना गुम्बाहरू संरक्षणको पर्खाइमा छन्। वर्षेनी 8 लाखभन्दा बढी तीर्थयात्रीले दर्शन गर्ने मुक्तिनाथमा हाल व्यवस्थापन समिति मार्फत जीर्णोद्धारका काम भइरहेको छ। हिन्दू धर्म ग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि ब्रह्माले मुक्तिनाथमा योग रूप यज्ञ गरेको उल्लेख पाइन्छ। यसैबीच उपल्लो मुस्ताङको दामोदर कुण्ड मुक्तिनाथ मन्दिर, मेग्दीको कलेश्वर धाम, पञ्चकोट
देवघाट र त्रिवेणी धाम लगायत धार्मिक स्थलहरूलाई जोड्ने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। साथै मुख्य पर्यटकीय गन्तव्यसम्म पहुँच मार्ग विस्तार, हाई अल्टिच्युड सिकनेस उपचार लगायत आधारभूत सुविधा विस्तार गर्ने योजना पनि समेटिएको छ। वन तथा वातावरण मन्त्री नमटुर गुरुङका अनुसार नीति तथा कार्यक्रम अनुसार कोराला नाका पूर्वाधार विकास, कृषि पशुपालन र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम मार्फत मुस्ताङलाई समेटेर आगामी आर्थिक वर्षदेखि कार्यान्वयनलाई तीव्रता दिइनेछ। मुस्ताङमा कृषि, पर्यटन, पशुपालन र कोराला नाका मार्फत हुने अन्तर्देशीय व्यापारलाई प्रभावकारी रूपमा अघि बढाउन सके गण्डकी प्रदेशकै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका छ डाँडा खर्ककी राममाया खत्रीले 70 वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनु भएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार खत्रीलाई 70 वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवा सुविधाबाट वञ्चित हुनुभएको थियो। कान्छो भाइ गर्वी खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा 70 वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो। प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले राममायालाई नागरिकता हस्तान्तरण गर्नुभयो। विक्रमसम्म 2013 सालमा जन्मिनु भएकी राममायाको एउटा हात चल्दैन। नागरिकताका आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताउनुभयो। नागरिकता पाएपछि निकै खुसी लागेको छ, उहाँले भन्नुभयो। अब भत्ता पनि पाइने भयो। राममायाले नागरिकता प्राप्त गरे लगत्तै राष्ट्रिय परिचय पत्रका लागि पनि आवेदन फारम भर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी आचार्यले समाजमा अझै पनि यदाकदा बुढेसकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख हुँदैन भन्ने सन्देश दिनु आवश्यक देखिएको बताउनुभयो। 18 वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत व्यवस्था छ। दुर्गम ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुःखको कुरा भएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ। नागरिकता किन बनाउनु पर्छ, फाइदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा म्याग्दीमा शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर लगायत विभिन्न कारणले अझै पनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामीण बस्तीमा भेटिने गरेका छन्। श्रीमानको हत्या आरोपमा श्रीमती सहित 3 पक्राउ परेका छन्। जयमिनी नगरपालिका 10 को हाँडीकोट भ्यू टावरमा काम गर्ने क्रममा श्रीमतीले 2 पुरुषसँग लिएर आफ्नै पतिको हत्या गरेकी हुन्। किटानी जाहेरीपछि ती महिलासहित 2 पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 2 श्रीमतीमाथि ल्याएकी तेस्रो श्रीमती कान्छीले 3 मिलेर लमजुङ जिल्ला कहोला सुथार गाउँपालिका वडा नम्बर 9 घर भई हाँडीकोट स्थित भ्यू टावरमा काम गर्न आउनुभएका 62 देवबहादुर सार्कीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो। सोमबार दिउँसो 4 हाँडीकोट सामुदायिक वनभित्र शव भेटिएपछि ती महिला र 2 पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको हो। मङ्गलबार प्रहरीले तिनैजनालाई सदरमुकाम ल्याएर अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। सार्कीलाई ढुङ्गाले प्रहार गरेर विवश रूपमा हत्या भएको अवस्थामा शव फेला पर्नु भएको थियो। उहाँको हत्यामा आफ्नै कान्छी पत्नी 26 लक्ष्मी नेपाली, नेपालीसँगै काम गर्ने कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 6 38 राम आकाश विश्वकर्मा र कास्कीकै मादी गाउँपालिका वडा नम्बर 3 56 दमाई भनेर चिनिने आसपुरे कामी पक्राउ पर्नु भएको हो। उहाँलाई जिल्ला अदालत बागलुङबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभयो। सार्कीको विवश शव देखेपछि स्थानीयवासीले प्रहरी गुहारेका थिए। त्यस लगत्तै इलाका प्रहरी कार्यालय बरेङ डाँडा र जयमिनी नगरपालिकाको कुस्मी सेराबाट खटिएको टोलीले घटनास्थलबाट पुगेर सार्कीको शव उठाएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान
अनुसार सोमबार बिहानैदेखि छोरे डाँडाखानी भन्ने स्थानमा मृतक र पक्राउ परेका व्यक्तिले रक्सी सेवन गरेको, काम गर्न जाँदा बाटोमै झगडा भएको अवस्थामा उनीहरूले मृतकको टाउकोमा ढुङ्गा प्रहार गर्दा मृत्यु भएको अनुमान छ। अब विदेशको खबर। इरानको ड्रोन र मिसाइल आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिस घाइते भएका छन्। बुधबार कुवेतको सरकारी समाचार एजेन्सीले जनाए अनुसार आक्रमण लगत्तै उडानहरू रोकिएको छ भने विमानहरूलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै रिपोर्टमा अन्तर्राष्ट्रिय विमानस्थलको T1 भवनमा आक्रमण भएको जनाइएको छ। मिसाइल आक्रमण विरुद्ध गरिएको प्रतिरक्षा फायरिङबाट खस्न सक्ने भग्नावशेषबाट सावधान रहन नागरिकहरूलाई चेतावनी दिएको छ। कुवेतको सेनाले इरानी ड्रोनले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गर्दा भवनमा उल्लेखनीय क्षति पुगेको र केही मानिस घाइते भएको पुष्टि गरेको छ। बुधबार बिहानैदेखि हवाई यातायात बन्द गरिएको छ बन्द गरिएको थियो। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुल अजिज अल ओतैबीले यस आक्रमणलाई इरानको आपराधिक आक्रमणको संज्ञा दिँदै घाइतेहरूको उपचार भइरहेको जानकारी दिएका छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। मकैको खोस्टा उपयोगका लागि तालिम। मुक्तिनाथ र लोमङथाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल। 70 वर्षमा नागरिकता। श्रीमानको हत्या आरोपमा श्रीमती सहित 3 पक्राउ। र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, इरानमाथि अमेरिकाको जवाफी हमला।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल, स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: व्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164-66-83,
13: 98563-43-234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, व्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-5760।
15: अन्तनादर मारी जाम जन्ना पटक सै, सै, ए निल।
13: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: लाउलाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5852 र 9865-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065173350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065173350।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560-68667।
5: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाक प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
8: 9560443234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599, मोबाइल नम्बर 9803380384, 9846739131।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
14: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आवाज।

पानी छोड़ला, दुनियाले मलाई छोड़ला, तर मैले तिमीलाई छोड्ने छैन, लाएको माया तोड्ने छैन, खाएको कसम तोड्ने छैन। सीआरबीटी 01300131209 पीआरबीटी 6042771

0: EFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
1: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: एफएम
1: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
2: आवाज हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौं।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू सुन्न सक्नुहुनेछ शाश्वत सन्देश। मनुस्मृति र वशिष्ठ स्मृतिमा भनिएको छ, दुराचारो हि पुरुषो लोके भवति निन्दितः, दुःख भागी च सततम् व्याधितोल वायुरेव च। अर्थात् मनुस्मृति र वशिष्ठ स्मृतिमा भनिएका यी भनाइहरूको अर्थ हुन्छ, दुराचारी अर्थात् आचारविहीन पुरुष संसारमा निन्दित हुन्छ, सर्वदा दुःखको भागी हुन्छ, रोगी र अल्पायुवाला हुन्छ, तसर्थ आचारविहीन हुन हुँदैन।

शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन जय जय शंकर जय महादेव। भैरवनाथ रिमालको रचना, कोइली देवीको संगीत तथा प्रकाश श्रेष्ठको स्वरमा।

आदरणीय श्रोतृवृन्द, आधुनिक भजनको प्रस्तुति पछि अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 30 अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा यदुकुलको संहारको प्रसङ्ग आएको थियो र यस क्रममा यदुकुलको नाश भइसकेको र भगवान बलराम पनि स्वधाम गमन भइसक्नु भएपछि भगवान श्रीकृष्ण लाल वर्णको आफ्नो देब्रे चरण दाहिने जाङमा राखेर रा। पिपलको फेदमा बस्नुभएको अवस्थामा व्याधाले टाढाबाट भगवानको लाल रङको चरणलाई मृगको मुख जस्तै ठान्यो र मृग नै हो भन्ने आशंका गरी त्यही बाण प्रहार गरेर भगवानको चरणमा वेदन गरेपछि उसलाई पछि मात्र थाहा भयो जसलाई मैले बाण प्रहार गरे उहाँ त चतुर्भुज पुरुष हुनुहुँदो रहेछ। त्यसपछि उसले आफूबाट अपराध भएको बुझेर ऊ अत्यन्त भयभीत भयो अनि टाउको झुकाउँदै दैत्यनाशक भगवान श्रीकृष्णको चरण कमलमा पर्यो। यही प्रसङ्ग आएको थियो। आज भने यसपछिको बाँकी प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, अजानता कृतमिदं पापेन मधुसूदन क्षन्तुमर्हसि पापस्य उत्तम श्लोकमे नघ। ए मधुसूदन, हजुर परम पवित्र कीर्तिले सम्पन्न हुनुहुन्छ, हजुरमा पापको स्पर्श छैन। हे श्रीकृष्ण, म अत्यन्त पापी हुँ, मैले अन्जानमा यो अपराध

मृगलुब्धकम् यथा पुनरहम त्वेवम् न कुर्याम सदति क्रमम्। त्यसैले हे वैकुण्ठ, मृगको लोभी भएर मैले पाप गरेँ, मलाई तुरन्त मारिदिनुहोस्। फेरि पनि मैले यसै गरी कहिल्यै पनि सज्जन महापुरुषहरूमाथि अपराध नगरौँ। यस्यात्म योग रचितम् न विदुर विरिञ्चो रुद्रादयोश्च तनयाः पतयो गिराम ये त्वन्मायया पिहित दृष्टय एतदञ्जः किं तस्य ते वयम् सद्गतयो गृणीमः। हजुरको मायाद्वारा मोहित विवेक दृष्टि भएका ब्रह्मा, उनका रुद्र आदि पुत्र एवं वेदरूप वाणीका अधिपति वेददृष्टा ज्ञानीहरूले पनि हजुरको योग मायाद्वारा रचित विषयहरूको रहस्यलाई राम्ररी बुझ्न सक्दैनन्। यस्ता हजुरको यो ब्राह्मण श्राप आदिको रहस्यलाई पाप योनि भएका हामीहरूले सजिलै कसरी बुझ्न सक्दछौँ? भगवान् श्रीकृष्णले व्याधाको अनुनयमा व्याधालाई भन्नुहुन्छ, मा भैर जरे तमोत्तिष्ठ काम एष कृतो हिमे या हि तम मदनो ज्ञातः स्वर्गम सुकृतिनाम पदम। ए जरा व्याधा, तिमी नडराउ, उठ, तिमीले जुन काम अर्थात् मेरो गोडामा बाण हान्ने काम गर्यौ त्यो मेरो इच्छाले प्रेरित भएर गरेका हौ। तिमीलाई मेरो आज्ञा छ, तिमी पुण्यात्माहरूद्वारा पाइने स्वर्गमा जाऊ। इत्यादिष्टो भगवता कृष्णेनेच्छा शरीरिणा त्रिहि परिक्रम्यतम नत्वा विमानेन दिव्यम ययौ। यसरी स्वेच्छाले शरीर धारण गर्नुहुने भगवान् श्रीकृष्णले आज्ञा दिएपछि जरा व्याधाले भगवानको तीन पटक परिक्रमा गरी उहाँलाई नमस्कार गर्यो र विमानमा चढेर स्वर्गलोकतिर गयो। दारुक कृष्ण पदवी मन्नेच्छन् अधिगम्यताम वायुम तुलसीका मोद माघ्रायाभिमुखम ययौ। भगवान् श्रीकृष्णका सारथी दारुक भगवान् श्रीकृष्णको पदचिह्न पछ्याउँदै भगवानले धारण गर्नुभएको तुलसीको सुगन्धले युक्त वायुलाई सुँग्दै उहाँ बस्नुभएको ठाउँ पत्ता लगाई उहाँको अगाडि आइपुगे। तम तत्र दिग्म दिभिरायुधैर्वृतम यस्वत्थ मूले कृतकेतनम पतिम स्नेह प्लुतात्मा निपपात पादयो रथादप प्लुत्य सबास्पलोचनः। त्यहाँ पुगेपछि दारुकले अत्यन्त प्रकाशमान शस्त्रास्त्रले युक्त भएका भगवानलाई पिपलको फेदमा बस्नुभएका देखे। आफ्ना पति भगवान् श्रीकृष्णलाई देखेपछि उनको चित्त भगवान्प्रतिको प्रेमले भरिएर आयो। उनी आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै भक्कानिएर रोए अनि रथबाट हतपत्त ओर्लिएर भगवानको चरणमा झुके। अपश्यतस्त्वच्चरणाम्बुजम् प्रभो दृष्टिः प्रनष्टा तमसि प्रवेष्टा दिशो न जाने न लभे च शान्तिम् यथा निशायाम् मुडुपे प्रनष्टे। त्यसपछि दारुकले भगवानलाई प्रार्थना गर्दै भने, हे प्रभु, हजुरको चरण कमलको दर्शन गर्न नपाएकाले मेरो दृष्टि मोहमय अन्धकारमा प्रविष्ट भएर नष्ट भएको छ। चन्द्रमा अस्ताएपछि रातमा जसरी दिशा थाहा पाउन सकिँदैन, त्यसरी नै मैले अहिले कुनै पनि दिशा थाहा पाउन सकेको छैन र शान्ति प्राप्त गर्न पनि सकेको छैन। इति ब्रुवती सुते वैरथो गरुडलाञ्छनः खमुद पपात राजेन्द्र शाश्वध्वज उदीक्षतः। हे महाराज परीक्षित सारथी दारुकले यसरी प्रार्थना गर्दा गर्दै गरुडको चिन्हले युक्त ध्वजा भएको भगवानको रथ घोडासहित आकाशतिर उड्यो। तमन्न गच्छन् दिव्यानि विष्णु प्रहरणानि च तेनाति विस्मितात्मानम् सुतमाह जनार्दनः। भगवानका दिव्य शस्त्रास्त्रहरू पनि त्यही रथको पछिपछि आकाशतिरै उडे। त्यस्तो अद्भुत दृश्य देखेर आश्चर्यचकित भएका सारथी दारुकलाई भगवान् श्रीकृष्णले भन्नुभयो, गच्छ द्वारवतीम सुत ज्ञातीनाम निधनम मिथः संकर्षणस्य निर्याणम बन्धुभ्यो ब्रूहि मद्दशाम। हे दारुक, तिमी अब द्वारका जाऊ, त्यहाँ गएर यदुवंशी बान्धवहरूको परस्परमा युद्धद्वारा मृत्यु, दाजु बलरामको स्वधाम गमन र मेरो यो अवस्था अर्थात् स्वधाम गमनको तयारीको बारेमा त्यहाँ रहेका बन्धु बान्धवहरूलाई सबै सुनाऊ। द्वारकायम जनस्थेयम भवद्भिश्च स्वबन्धुभिः मया त्यक्ताम यदुपुरीम समुद्र प्लावयिष्यति। यो पनि सुनाऊ कि आफ्ना कुल कुटुम्ब र बन्धु बान्धव सहित तपाईँहरू पनि यदुनगरी द्वारकामा नबस्नुहोस्, किनभने मैले त्याग गरेको द्वारकालाई समुद्रले डुबाउनेछ। सोमसम परिग्रहम सर्वे आदाय पितरौचन आदाय पितरौचन अर्जुने नाविता सर्व इन्द्रप्रस्थम गमिष्यथ। तपाईँहरू पनि आफ्ना आफ्ना परिवार धन सम्पत्ति तथा मेरा मातापिताहरूलाई पनि लिएर अर्जुनको संरक्षकत्वमा इन्द्रप्रस्थ जानुहोस्। त्वं तु मद्धर्ममास्थाय ज्ञाननिष्ठ उपेक्षकः मनमाया रचितामेताम् विज्ञापयोपशमम् व्रज। हे दारुक, तिमी चाहिँ मैले उपदेश गरेको भागवत धर्मको आश्रय लिएर ज्ञाननिष्ठ बन,
केही वस्तुको पनि इच्छा नगर्ने हौ, सम्पूर्ण

प्रपञ्चलाई मेरो मायाको सृष्टि ठानेर शान्त हौ। इत्युक्तस्तं परिक्रम्य नमस्कृत्य पुनः पुनः तत्पादौ सृष्णयुर्पाधाय दुर्मना प्रययौ पुरीम्। यसरी आदेश पाएपछि दारुकले भगवानको परिक्रमा गरे, पटक पटक उहाँलाई नमस्कार गरे अनि उहाँको चरण कमललाई आफ्नो शिरमा राखे। त्यसपछि उदास हुँदै उनी द्वारकातिर गए। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानमा एकादशी स्कन्दको 31 अध्यायको केही अंशको पनि कथा र यो 31 अध्यायमा भगवान् श्रीकृष्णको स्वधामको यात्राको प्रसङ्ग आउँछ। सुखदेवजी महाराज परीक्षितलाई भन्नुहुन्छ, अथ तत्रागमद ब्रह्मा भवान्याच समं भवः महेन्द्र प्रमुखा देवा मुनयः सप्रजेश्वरः पितरः सिद्ध गन्धर्व विद्याधर महोरगा चारणा यक्ष रक्षांसि किन्नराप्सरसो द्विजः द्रष्टु कामा भगवतो निर्याणं परमोत्सुकः गायन्तश्च गृणन्तश्च शौरिः कर्माणि जन्मच बभ्रिषु पुष्पवर्षाणि विमाना बलिभिर्नवः कुर्वन्तः सङ्कुलं राजन् भक्त्या परमयायुताः। दारुक द्वारका गएपछि त्यहाँ ब्रह्माजी तथा पार्वतीलाई साथमा लिएर भगवान् शिव आउनुभयो। त्यसै गरी इन्द्र आदि देवता, मरिचि आदि प्रजापति, सनक आदि ऋषि, अग्निस्वात्ता आदि पितृगण, सिद्ध गन्धर्व विद्याधर, नाग चारण यक्ष राक्षस किन्नर, अप्सरा, मैत्रेय आदि ब्राह्मणहरू अथवा पक्षीहरू पनि भगवान् श्रीकृष्णको स्वधाम गमन हेर्नका लागि अत्यन्त उत्सुक भएर त्यहाँ आइपुगे। उनीहरू सबैले भगवान् श्रीकृष्णको कर्म र जन्म सम्बन्धी लीला चरित्रहरूको गान र स्तुति कीर्तन गरिरहेका थिए। देवताहरूको विमानको पङ्क्तिले सम्पूर्ण आकाश नै व्याप्त भएको थियो अनि त्यहाँ उनीहरू सबैले पुष्पवर्षा गरिरहेका थिए। भगवान् पितामहं वीक्ष्य विभूतिरात्मनो विभु संयोज्यात्मनि चात्मानं पद्मनेत्रे न्यमीलयत। सर्वव्यापक भगवान् श्रीकृष्णले ब्रह्माजी र आफ्ना विभूति रूप इन्द्र आदि देवताहरूलाई देखेर आफ्नो स्वरूपलाई आत्मामा मिलाउनु भयो अनि कमलतुल्य आफ्ना आँखाहरू बन्द गर्नुभयो। लोकाभिरामाम स्वतनुम धारणा ध्यान मङ्गलम योग धारण याग्नेया दग्धा धामा विशद शोकम। भगवान् श्रीकृष्णको शरीर सम्पूर्ण लोकको लागि मनोहर आश्रय र उपासकहरूका लागि धारणा र ध्यानको मङ्गलमय विषय अर्थात् आधार रहेको छ। अतः त्यस्तो शरीरलाई भगवान्ले जलाउनु भएन। अग्नि सम्बन्धी योग धारणाद्वारा उहाँ सशरीर आफ्नो धाम जानुभयो। अर्थात् यहाँ भगवान् श्रीकृष्ण सशरीर स्वधाम गमन गर्नुभएकोमा यस प्रसङ्गमा विश्लेषण पनि गरिएको छ। भगवान् महायोगी हुनुहुन्छ। योगीहरूले इच्छाअनुसार शरीर त्याग गर्ने गर्दछन्। अग्नि धारणाद्वारा शरीरलाई दग्ध गरी उनीहरूले प्राण छाडे झैँ भगवान्ले पनि त्यसै गरी शरीर त्याग गर्नुभयो कि भन्ने शङ्का हुँदा भनिन्छ, उहाँले योगाग्निद्वारा शरीरलाई नजलाई सशरीर नै स्वधाम गमन गर्नुभयो। वस्तुतः भगवान्को शरीर भनेको स्वयं भगवान नै हो, त्यसभन्दा भिन्न होइन। उहाँले आफ्नो सङ्कल्प अनुसार त्यसलाई प्रकट गर्नुहुन्छ र सङ्कल्पद्वारा नै त्यसलाई तिरोहित गर्नुहुन्छ। निर्विशेष ब्रह्म तत्त्वमा माया उपाधि खडा हुँदा त्यसका गुणहरूलाई नियन्त्रित गर्न र सृष्टिका प्राणीहरूमाथि अनुग्रह दर्शन आदि दिनका लागि भगवान्ले शरीर स्वीकार गर्नुभएको हो। देवी, शिव, विष्णु आदि यी विग्रहहरू परमात्माका सङ्कल्प शक्तिद्वारा सिर्जित शुद्ध सत्त्वमाया छन्। मायाको पूर्णतया बाध हुँदा यी अलग अलग गुणका नियन्त्रक विग्रहहरू पनि अद्वितीय ब्रह्म रूपमै मिल्दछन्। तर जबसम्म यो संसार चक्र चलिरहन्छ तबसम्म यी शुद्ध सत्त्वमय विग्रहहरू अविकारी एवं नित्य नै छन्। त्यसैले विष्णु, शिव आदि विग्रहहरू मायाका सत्त्व, तम आदि गुणहरूलाई नियन्त्रण गर्न स्वीकार गरिएका भए पनि अरू मायिक पदार्थ जस्ता होइनन्। अतः भगवान् श्रीकृष्णको शरीर भनेको कुनै पञ्चभौतिक पिण्ड नभई उहाँको सङ्कल्प शक्तिको एउटा विलास हो, जसलाई उहाँ जहाँ जस्तो रूपमा चाह्यो त्यस्तै रूपमा धारण गर्न सक्नुहुन्छ। भगवान्ले शरीर साथै लिई जानुका दुईवटा कारणलाई भगवत विग्रहको विशेषणको रूपमा आएका लोकाभिरामाम र धारणा ध्यान मङ्गलम भन्ने यी दुई पदले बताएका छन्। लोकाभिरामा पदको अर्थ हुन्छ लोकानाम अभितो रमणम स्थिति यस्याम सा, अर्थात् जुन भगवत विग्रहमा नै सम्पूर्ण लोक लोकान्तरहरू अडिएका छन्। भगवान्को शरीरको रोमकूपहरूमा अर्थात् रौँका पुवालहरूमा अनेकौँ ब्रह्माण्डहरू घुमिरहेका हुन्छन् भनी ब्रह्मस्तुतिको प्रसङ्गमा श्रीमद् भागवतमा पहिले नै आइसकेको छ।
त्यसैले योगाग्निद्वारा शरीर दाह गर्दा सम्पूर्ण लोक लोकान्तरहरू जल्ने हुनाले भगवानले त्यसो नगर्नु भएको हो। यसै गरी भगवानको श्री विग्रहलाई भक्तहरूले ध्यान धारणा आदिद्वारा हृदयभित्र दर्शन गर्दछन् र त्यही रूपमा भगवानको प्रत्यक्ष दर्शन पनि पाउँछन्। ध्यानका लागि परम मङ्गलमय भएको यस्तो स्वरूपलाई नष्ट गरिदिँदा भक्तहरूले कुन स्वरूपको ध्यान गर्ने अनि उनीहरूले कुन स्वरूपको प्रत्यक्ष दर्शन पाउने? जुन उपासकहरूलाई चिन्तन गर्न सजिलो होस् भन्ने उद्देश्यले भगवानले स्वरूप धारण गर्नुभयो। उनीहरूलाई नै अलमल पार्ने काम हुनु उचित होइन। त्यसैले भगवानले श्री विग्रहलाई स्वीकार गरेरै स्वधाम गमन गर्नुभयो। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 30 अध्यायको बाँकी अंश र 31 अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी सन्तोष कनाल सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 94.2
0: समुदायको आवाज।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 21 गते बिहीबार ज्येष्ठ कृष्ण चतुर्थी 4 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समिषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: मोदीसँगको एक घण्टा लामो भेटवार्तामा राष्ट्रपा सभापति लामिछाने सीमा विवादबारे मौन। सम्पत्ति छानबिनबाट तानिँदै पूर्व भीआईपी ठूला प्रकरणमा सीआईबीको नजर। फार्मेसी र अस्पतालमा किमोथेरापीको औषधि चरम अभाव। ओलीको अहमता अझै उस्तै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाले निर्माण गरे हाते ट्र्याक्टर शीर्षकको शुभ समाचार।
0: जुम्लाको सिजा गाउँपालिका दुई चुलेल गाउँ निवासी युवा प्रशान्त बडले आफ्नै सिप क्षमता र मेहनतको प्रयोग गरी हाते ट्र्याक्टर निर्माण गर्न सफल हुनुभएको छ। कुनै विशेष प्राविधिक सहयोग वा आधुनिक उपकरणको सहारा बिना आफ्नै प्रयासमा निर्माण गरिएको हाते ट्र्याक्टरले अहिले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जाल मार्फत देशभर चर्चा पाएको छ। बाल्यकालदेखि नै विभिन्न मेसिन तथा उपकरणप्रति रूचि राख्दै आउनुभएका बडले यसअघि पनि आफ्नै प्रयासमा मोटरसाइकल निर्माण गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नु भएको छ। मोटरसाइकल निर्माणमा सफलता हासिल गरेपछि उहाँले कृषिमा उपयोगी हुने उपकरण निर्माण गर्ने सोचका साथ हाते ट्र्याक्टर तयार पार्नु भएको बताइएको छ। ग्रामीण क्षेत्रमा कृषकले खेतीपातीका काममा भोग्दै आएको श्रम र समयको समस्यालाई ध्यानमा राख्दै हाते ट्र्याक्टर निर्माण गर्नुभएको हो। सीमित स्रोत साधन, आवश्यक सामग्रीको अभाव तथा आर्थिक चुनौती भए पनि निरन्तरको प्रयास र लगनशीलताले उहाँलाई सफलता दिलाएको स्थानीयवासी बताउँछन्। हाते ट्र्याक्टर निर्माण भएपछि गाउँका बासिन्दाले प्रत्यक्ष अवलोकन गरेका छन्। ट्र्याक्टरको डिजाइन, सञ्चालन प्रणाली र कार्यक्षमता देखेर धेरैजना आश्चर्यचकित बनेका छन्। स्थानीयवासी कृष्ण विकले प्रशान्त बडको सिप क्षमता र मेहनत गाउँका युवाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिक लेख्छ मोदी लामिछाने एक घण्टा भेटवार्ता सम्बन्धी शीर्षकमा खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनु भएको छ। भारतको 5 दिने भ्रमणमा रहेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा मोदीले यस्तो बताउनु भएको हो। रासपा सभापति लामिछाने सहितको टोलीसँग बुधबार भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीच को विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं, भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ। राष्ट्रपा सभापति लामिछानेसँग भेट नपाउँदा अत्यन्तै खुशी लागेको जनाउँदै उहाँले लेख्नु भएको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र त्यसमा पूर्ण रूपमा सहमत छु। मोदीले पक्ष बीचको भेटको तस्विर आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको पोस्टलाई राष्ट्रपा सभापति लामिछानेले शेयर गर्नुभएको छ। भारतीय प्रधानमन्त्रीसँग एक घण्टा लामो छलफल भएको जनाउँदै उहाँले लेख्नु भएको छ, आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो अत्यन्त फलदायी र अर्थपूर्ण संवाद गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। नेपाल र भारतले विगतका सीमितलाई पार गर्दै अघि बढ्ने जनाउँदै उहाँले भन्नुभएको छ, विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईँको जस्तै दृष्टिकोण छ। भेटका क्रममा दुई देशका साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ बनाउने सहितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायत उच्च पदस्थ अधिकारी सहभागी थिए। राष्ट्रपा सभापति लामिछानेसँगै भ्रमण टोलीमा रहेका उहाँका पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिव सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो। मोदीसँगको भेटवार्ताका क्रममा अहिले विवादमा रहेको नेपाल भारत सीमाका विषयमा भने कुनै कुरा नै भएन।
0: सम्पत्ति छानबिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई उद्घोष गरेका छन्। पार्टीको सदस्यता सार्वजनिक चेतावनी दिए। उनले भनेका छन्, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ, अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न, सम्पत्ति विवरण भनेर पठाइँदैन, जे जे गर्न सक्छन् गरून्। सरकारले छानबिन गरेको थियो। सर्वोच्च अदालतमा गठित पाँच सदस्यीय आयोगलाई 2062-63 सालदेखि 82-83 सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले काम शुरू गरिसकेको छ। यो अवस्थामा पूर्व प्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
2: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टियोर कार्य विवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएका बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ, उहाँहरूको सम्पत्ति सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीशहरू, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। को को छन् सम्पत्ति छानबिन आयोगको दायरा बाहिर, नागरिक दैनिकले खबर लेखेको छ।
0: ठूला प्रकरण

0: दिशामा नयाँ आशा जगाएको छ। लामो समयदेखि राजनीतिक प्रशासनिक तथा राज्य खेल सार्वजनिक सम्पत्तिसँग सम्बन्धित विवाद तथा स्मार्ट टेलिकम प्रकरण जस्ता बहुचर्चित विषयमा सीआईबीले थालेको अनुसन्धानले कानून सबैका लागि समान हो भन्ने लोकतान्त्रिक मूल्यलाई थप मजबूत बनाएको विश्लेषण गरिएको छ। यसले आम नागरिकमा अनुसन्धान निकायप्रतिको विश्वास बढ़ाउनुका साथै दण्डहीनताको अन्त्यतर्फ सकारात्मक संकेत दिएको छ। पछिल्ला अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको उच्च तहका निर्णयकर्ता प्रभावशाली व्यवसायी तथा शक्तिशाली समूहलाई समेत कानूनी दायरामा ल्याउने प्रयास हो। विगतमा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको आलोचना भइरहँदा सीआईबीले देखाएको सक्रियताले अनुसन्धान प्रक्रिया प्रभाव र दबाव भन्दा माथि उठेर अघि बढ़न खोजिरहेको संकेत दिएको छ। कानूनभन्दा माथि कोही छैन भन्ने सन्देश चर्चित अनुसन्धानले चर्चामा धितोपत्र बजारको चलखेलमाथि कड़ा अनुसन्धान सम्पत्ति शुद्धिकरण र ब्याङ्किङ अपराधमा निगरानी स्मार्ट टेलिकम प्रकरणमा विशेष चासो रेस्क्यू घोटालाले उठायो अन्तर्राष्ट्रिय छविको प्रश्न यी मुख्य बुदाहरू यो खबरसँग सम्बन्धित छापिएका छन्। ठूला प्रकरणमा सीआईबीको नजर प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: फार्मेसी र अस्पतालमा भेटिँदैन किमोथेरापीको औषधि कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठो कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने यो औषधि खोजीमा परिवार झन्झुटे। मेरा जेठाजु र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो, मिठु कुमारीकी बुहारी शोभा देवकोटाले सुनाउनुभयो। धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवार जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले 3 महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य पनि बढाएका छन्।
0: ओलीको अहम अझै उस्तै, नेतृत्व नछाड्ने अडान, हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढ़ेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो। समय र परिस्थिति सधैं एउटै रहँदैन, उत्ताउ लिएर धेरै अगाडि नबढ़नुहोला। ओलीले भन्नुभयो, राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो, यो धेरै समय चल्न सक्दैन। अध्यक्ष ओलीले पार्टीको नीति र नेतृत्वमा कुनै कमजोरी नरहेको दावी गरिरहँदा मञ्चमै रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले भने निकै फरक विश्लेषण सुनाउनु भएको थियो। उपाध्यक्ष पौडेलले अहिलेकै ढंग र कार्यशैलीबाट अब एमाले अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष सुनाउनुभयो। अध्यक्ष ओलीकै सामुन्ने खरो रूपमा प्रस्तुत हुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, हामीले जसरी काम गरिरहेका छौं यही रूपमा हाम्रो पार्टी अगाडि बढ़न सक्दैन, त्यसैले हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौं। उहाँले निर्वाचनको समीक्षा र पुनर्गठनको प्रस्ताव तयार पार्न सचिवालयले कार्यदल गठन गरिसकेको र त्यही आधारमा केन्द्रीय कमिटिमा थप छलफल गरेर ठोस निर्णय लिने जानकारी दिनुभएको थियो।
1: सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन